0: त्यो किन छुट पाउँछ भने त्यो कानुन नै थिएन के थियो भने
1: बर्दियाको त्यो गुलेरिया जोड्ने पुलको कुरा गर्दैछु
0: हो तपाईँले त्यही कुरा दिन्छु कस्तो भयो भने तपाईँको पुल चाहिँ बनायो पुल बनाएपछि दुईटा चाहिँ दुईटा तिनवटा चारवटा चाहिँ ढल्यो होइन अरू त बाँकी सधैँ छ नि त चार पाँचवटा पुल चार पाँचवटा चाहिँ त्यो किल्ले के भन्छ अरे त्यो के भन्छ त्यो चार पाँचवटा त्यो पिलरका चाहिँ भागहरू खस्यो होइन बगायो त्यसलाई मरम्मत गर्न पर्थ्यो नि त
1: एकजना सांसद त त्यहीँ मुनि नै धर्ना बस्छ
0: अब त्यस अरू सांसदका कुरा नगरौँ अहिले कुरा अरू सांसदका कुरा गर्नु भएन होइन आफ्नो कुरा अनि तपाईँको त्यहाँ पिलर बगाइसकेपछि के हो भने राज्यले त्यसको चाहिँ तपाईँको इन्जिनियरिङ गरेर बचेका भागहरू काम लाग्ने छन् कि छैनन् र बाँकी भागलाई चाहिँ ठेक्का लिएर पुल बनाउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ इन्जिनियरिङ त हुनु पर्थ्यो नि त तर किन भएन किन भएन भने त्यो पुल बन्यो पुल बनिसकेपछि ठेकेदारलाई चाहिँ कारवाही भयो ठेकेदार चाहिँ के अरे कोर्टमा गयो मुद्दा मामिला गर्यो मुद्दा मामिला गरेपछि हाईकोर्टमा आयो हाईकोर्टपछि के अरे सुप्रिम कोर्टमा आयो सुप्रिम कोर्टले चाहिँ सुप्रिम कोर्टमा आइसकेपछि त्यो डिसमिस भयो भनेको भत्किएको पुललाई फेरि पनि बचेको भागलाई राम्रो छ र बाँकी भत्किएको ठाउँमा मर्मत गर्न सकिन्छ भने त कानुन त थिएन नि त त्यही भएर हामीले चाहिँ अहिले चाहिँ सार्वजनिक खरिद ऐन संशोधन गर्यौँ नि त त्यसैले यी कुराहरू चाहिँ फेरि हामीसँगै ठोकिन्छ चाहिँ
1: यो सार्वजनिक खरिद ऐन संशोधन गरेपछि अब के सजिलो हुन्छ
0: अब सजिलो हुन्छ नि तपाईँको जस्तै तीन महिना चार महिना पाँच महिनामा ठेक्का हुने चिज तपाईँ एक्काइस दिन तीस दिनमा हुँदैछ नि त एक्काइस दिन ठेक्का हुने चिज पन्ध्र दिनमा हुँदैछ पन्ध्र दिनमा ठेक्का हुने चिज सात दिनमा हुँदैछ त्यो हो नि त जसै बबई जब्दी घाटको पुलको लागि कति होला र त्यसो तीन महिना चार महिना कुर्नै पऱ्यो नि जम्मा जम्मी एक्काइस दिनको ठेक्का आह्वान भयो त्यत्रो ठुलो पुल होइन छयासी करोड छयासी करोडको पुल इन्जिनियरिङ भएको एक अर्ब पन्ध्र लाख पचास हजार तर अहिले छयासी करोडमा चाहिँ भ्याट सहित गरेर छयासी करोड रुपियाँको हुँदाखेरि त एक्काइस दिनमा टुङ्गियो त
1: भने चाहिँ कानुन बन्यो भने चाहिँ धेरै कुरा
0: हुँदोरहेछ तपाईँले भन्नुभयो नि अघि नै अब बबई जस्तै भत्किएको पुललाई भत्किएको पुल बाँकी बचेको राम्रो छ इन्जिनियरिङले राम्रो छ बलियो छ र बाँकी ठाउँ चाहिँ फेरि बनाउन सकिन्छ भने कानुनमा त बनाउन सकिन्थ्यो नि त अब थिएन त्यसैले चाहिँ यो विकास र कानुन सँगसँगै संसदलाई ठोकिन्छ
1: अब तपाईँ त कानुन पढेर सांसद बन्नुभयो कतिको सजिलो धेरै सजिलो हुँदो रहेछ कि अथवा
0: यो सांसद बन्न चाहिँ मलाई लाग्छ सांसद बन्न चाहिँ यति गाह्रो काम हुने रहेछ है भोट जसरी जितेर आउनु सजिलो छ नि काम गरेर चाहिँ गाह्रो छ यो तपाईँको अहिलेको सांसद है पहिलाको सांसदको कुरा गरिनँ हरेक दिन पार्लियामेन्टमा जान पर्यो किनभने सांसद भइसकेपछि त सांसदको भूमिका निर्वाह गर्नको लागि त गाह्रो छ नि त मान्छेका मन बुझाउन पर्यो है विकासका काम खटिनु पर्यो है मैले चाहिँ एक ठाउँमा इन्टरभ्यू दिने बेलामा चौकीदारी भन्थ्यो कि सांसद भनेको चौकीदारी चौकीदार गर्ने हो कि मेरा योजना कहाँ छन् मेरो फाइल कहाँ छ हो नि गाह्रो छ नि त त्यसपछि पढ्न पर्यो
1: कानुन पढेको भनेपछि त तपाईँलाई त धेरै तयारी पनि गर्नु पर्दैन होला नि त
0: किन्न पर्नु तपाईँ किनभने नयाँ नयाँ कानुन भन्यो नि त मैले पढ्छ हौ
1: पढ्छ
0: किनभने हामी कानुन पढेको चाहिँ हामी दुईवटा कुरामा फोकस हुन्छौँ कि बहस गर्ने मान्छेले एउटा मुल्की फौजदारी संहिता अर्को चाहिँ मुल्की फौजदारी
1: तपाईँले अभ्यास पनि गर्नुभयो
0: धेरै प्र्याक्टिस गरेँ होइन फौजदारी संहिता र मुल्की तयारी संहिता अब यहाँ सहकारी एन आइदिन्छ है अब हामीले पढ्ने बेला हुँदा पढ्यो अब खनिज एन आइदियो ल खनिज तथा खनिज पदार्थ विधेयक 2083 आइदियो ल अब त्यो खनिज पदार्थ एन त हामीले कहिले हेरेको थिएनौँ अब त्यसको बारेमा खोज्न पर्यो हेर्न पर्यो पढ्यो नि त त्यसैले चाहिँ धेरै प्रकारका कानुन आएको कारणले चाहिँ पढ्न चाहिँ पर्छ
1: अनि संसदको अभ्यासको बारेमा त अलिकति कुरा गर्यौँ हामी अघि संसदीय समितिमा कस्तो छ अहिले
0: संसदीय समितिमा चाहिँ तपाईँको मिनी पार्लियामेन्ट भन्छ होइन मिनी पार्लियामेन्ट
1: सानो आकारको संसदको रूपमा
0: हो मिनी पार्लियामेन्ट भन्छ त्यहाँ 22 जना 24 जना 27 जना सम्भव सांसदहरू हुनुहुन्छ
1: तपाईँको आफ्नो समितिको
0: मेरो सामाजिक विकास समिति हो मेरो सामाजिक विकास समितिमा हामी धेरै छलफल गर्छौँ होइन अब चाहिँ अब हाम्रो चाहिँ धेरै भयो होइन तपाईँ अस्ति चाहिँ हाम्रो एउटा चाहिँ म चाहिँ एउटा फेसबुकमा पनि लेखेको थिएँ जातीय छुवाछुत होइन जातीय छुवाछुत नियन्त्रण सम्बन्धी एन भन्ने एउटा थियो नि त्यो चाहिँ विभेद होइन जातीय विभेदका कुराहरू त्यो कानुनमा एकदम म सिरियस थिएँ होइन त्यो किनभने चाहिँ जातमा विभेद गर्नेहरू कुरा एकदमै चाहिँ समितिमा पनि एकदम जोड तोडका साथ हामी कुरा उठाएका
1: छौँ। त्यहाँ पनि सत्तापक्ष र विपक्ष बहुमत अल्पमतको कतिको छ?
0: त्यहाँ चाहिँ बहुमत अल्पमत त मैले देखेको छैन अहिलेसम्म, होइन छैन जस्तो लाग्छ है। मलाई अहिले समितिमा त्यति साह्रो सुन्नेको छैन।
1: जस्तो सरकारमा भएका दलका सांसदहरूले आफूलाई अलिकति डन जस्तो ठान्ने र विपक्षमा अथवा सानो संख्या भएको सांसदले अलि निरीह ठान्ने
0: अब त्यस्तो त मैले सुनेको छैन होइन। अब त्यो अब अरू समितिमा पनि म सुनेको छैन होइन, लाग्दैन मलाई त्यस्तो छ भने। किनभने त्यो समिति भनेको त साझा समिति भयो, किनभने त्यो समितिले पास गर्ने कानून भनेको त सत्तापक्षलाई मात्र लागू हुने होइन नि त, प्रतिपक्षलाई पनि लागू हुने हो नि त।
1: अनि सत्तापक्षका सांसद हुनुको फाइदा चाहिँ के लिइराख्नु भएको छ तपाईँहरूले सरकारबाट?
0: अब यस्तो छ, हाम्रो अब कानूनले प्रतिनिधि सभा नियमावली र प्रतिनिधि सभा सेवा सुविधा ऐनमा जे सुविधा छ हामी त्यही पाएका छौँ।
1: तल भत्ताको कुरा त त्यो भयो, तर जस्तो मानौ सत्तापक्षको सांसद भएको कारणले मन्त्री प्रधानमन्त्रीसँग भेट्नको लागि समय दिएको मागेको सजिलो भएको अप्ठ्यारो भएको
0: यस्तो छ। तपाईँको चाहिँ काम पर्यो भने भेट्ने हो होइन, अब कामै नपरेपछि के भेट्नु होइन। अब तपाईँको अहिले मन्त्रीहरूको चाहिँ अब हामीलाई चाहिँ एउटा चाहिँ सम्पर्क व्यक्ति दिनुभएको छ होइन, त्यो सबैलाई दिनुभएको छ, त्यो
1: राष्ट्रपतिका
0: प्रतिपक्षलाई पनि छ त्योसँग। जस्तै मैले संचार मन्त्रीलाई भेट्न संचार मन्त्रीसँग संचार मन्त्रालयसँग मेरो जोडिएको कुनै काम हो भने त्यहाँ फोकल पर्सन हुनुहुन्छ, भूमि सम्बन्धी काम हो भने त्यहाँ फोकल हरेक मन्त्रालयले फोकल पर्सन
1: तोक्दियो,
0: प्रिन्टै गरेर हालिदिएछ, सबैलाई दिनुभएको छ, छ प्रतिपक्ष सांसद सबैलाई।
1: तपाईँले सांसद भइसकेपछि कतिजना मन्त्रीसँग भेट्नुभयो?
0: म त्यति साह्रो मन्त्रालय धाउने मान्छे होइन होइन, अब चाहिँ संसदमा कतिपय मन्त्रालय त म गएकै छैन होइन, तर चाहिँ अब मन्त्रीहरूसँग त सदनमा भेट हुन्छ, बाँकी त अरू ठाउँमा हुँदैन।
1: अनि कतिपटक बोल्नुभयो अहिलेसम्म संसदमा?
0: संसदमा त सायद मलाई लाग्छ पश्चिममा सबैभन्दा बढी धेरै बोले होला, हरेक दिन जस्तो बोल्छु, हरेक दिन जस्तो।
1: त्यो तयारी गरेर हो कि अथवा विषय मन लाग्यो उठाइदिए?
0: होइन, यस्तो छ, सुन्ने समय आफ्नो टाइम भयो, विशेष टाइममा मागेर एकदम तयारी भयो। सुन्ने समयमा त तपाईँको एउटा बुँदा भयो हुन्छ, एक मिनट हुन्छ, विशेष टाइममा चाहिँ हामीले पाँच मिनटसम्म दस मिनटसम्म पाउँछौँ। एउटा आकस्मिक टाइम हुन्छ, त्यो आकस्मिक जस्तै त्यो घटना जस्तै आज संसद सकिएपछि भोलि बिहान संसद सुरु भएको बीचका घटनाहरू के भए हो, त्यो बीचमा चाहिँ आकस्मिक समय लिएर बोल्छौँ होइन। अर्को चाहिँ हामी म सबैभन्दा बढी चाहिँ उसँग विधेयकहरूमा बिलमा चाहिँ बोलिरहेछौँ हामी, जस्तै विधेयक पेश हुन्छ त्यसमा चाहिँ सैद्धान्तिक सामान्य सैद्धान्तिक छलफलमा एकदम सहभागी हुन्छु म, त्यसमा चाहिँ एकदम धेरै बोलेको छु। मलाई
1: अरू सांसद भन्दा ठाकुर सिंह थारू सांसद के कारणले फरक हो?
0: फरक हो नि त, म एकदम सानो कुरा हेर्छु नि त, त्यही भएर फरक हो।
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद।
0: एकदम तपाईँलाई धन्यवाद, मलाई यो अवसर दिनुभयो, मलाई चाहिँ यो संचार माध्यममा बोलेको पनि धेरै भए यो अवसर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: र आजको संवाद श्रृंखला हेलो सांसदमा बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारूसँग कुराकानी गर्यौं। हेलो सांसदको संवाद श्रृंखलामा अर्को अंकमा अर्को व्यक्ति र विषय बारेका संवाद र विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 6 गते शनिबार, अगस्त 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्नेको क्रम बढ़्यो, निगरानी कमजोर, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा।
1: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायु सेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी।
0: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वधशालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता। कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी।
1: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एल निनो शताब्दीकै शक्तिशाली हुने अनुमान।
0: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित। पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल भारत सीमामा निगरानी कड़ा हुने प्रसंग।
1: नेपाल भारत सीमामा अब निगरानी बढ़ाइने भएको छ। सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकले सुरक्षा चुनौतीलाई ध्यान दिँदै निगरानी र सूचना आदान प्रदान थप प्रभावकारी बनाउने निर्णय गरेको हो। दुवै देशका नागरिकको आवागमन भने सहज बनाइनेछ। संवेदनशील सीमा क्षेत्रमा सीसीटीभी लगायतका आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढ़ाइने सहमति पनि भएको छ। बैठकमा लागू औषध, मानव बेचबिखन, जाली नोट, हात हतियार तथा सीमा पार अपराध नियन्त्रणलाई प्राथमिकता दिइएको छ। नेपालले साइबर अपराध र सीमा पार डिजिटल ठगीको विषय समेत उठाएको छ। यो सँगै तस्करजा अतिक्रम नियन्त्रण र एकीकृत जाँच चौकीको प्रभावकारी संचालनमा पनि दुवै पक्षले जोड़ दिएका छन्।
0: नेपालमा पशु वधशालाबाट निस्कने छाला र हड्डी अब खेर नजाने भएका छन्। स्वदेशी छाला उद्योगले उत्पादन हुने सबै छाला खरिद तथा प्रशोधन गर्ने र हड्डी उद्योगले उत्पादित हड्डीको धूलो दाना उद्योगलाई बिक्री गर्ने ग्यारेन्टी दिएका छन्। मासु जाँच ऐन कार्यान्वयन गर्ने विषयमा भएको छलफलमा उद्योगीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। हाल नेपालमा 12 छाला उद्योगले वार्षिक करिब 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन गर्दै आएका छन् भने 4 हड्डी उद्योगले करिब 17,800 मेट्रिक टन हड्डीको धूलो उत्पादन गर्ने गरेका छन्। उद्योगीहरूले छाला र हड्डीलाई कृषि उद्योगको मान्यता दिन, वधशाला छुट्याउने मेसिन जडान गर्न तथा उद्योगमा आवश्यक रसायन र सामग्री भन्सार छूट दिन सरकारसँग माग गरेका छन्। सरकारले भने आयातित छालालाई प्रतिस्थापन गर्दै स्वदेशमै छालाका विभिन्न सामग्री उत्पादन र निर्यात बढ़ाउन उद्योगीलाई आग्रह गरेको छ।
1: भारतका विमानस्थल हुँदै नेपाली कामदार विदेश जाने क्रम रोक्न वैदेशिक रोजगार विभागले मेन पावर कम्पनीमाथि कार्यवाही गरिरहेको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर भारतबाटै उड्ने हजारौं कामदारको हकमा भने विभागको निगरानी कमजोर देखिएको छ। साउनमा व्यक्तिगत श्रम स्वीकृति लिएका 12,442 जना मध्ये करिब 7,000 जना भारत हुँदै तेस्रो मुलुक गएको तथ्याङ्क छ। यो संख्या व्यक्तिगत श्रम स्वीकृति लिने कुल कामदारको आधा भन्दा बढ़ी हो। यसले व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यान पावर वा बिचौलियाको संलग्नता रहेको हुन सक्ने आशंका बढ़ाएको छ। भारतबाट हुने यस्तो प्रस्थानलाई व्यवस्थित र पारदर्शी बनाउन विभागले अब व्यक्तिगत श्रम स्वीकृतितर्फ पनि समान निगरानी र छानबिन गर्न अधिकार कर्मीहरूले माग गरेका छन्। विभागका अनुसार साउनमा कुल 70,441 जनाले श्रम स्वीकृति लिएका थिए। त्यसमध्ये 21,447 जना म्यान पावर कम्पनी मार्फत 27 27,748 जना पुनः श्रम स्वीकृति र 12,442 जना व्यक्तिगत र 712 जना G2G प्रणाली मार्फत विदेश गएका हुन्।
0: यसैबीच देशभर स्मार्ट लाइसेन्स प्रिन्ट हुन थालेको 22 दिन बितिसक्दा सेवा नियमित हुन सकेको छैन। लाइसेन्स नपाउँदा विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा परेका छन्। असार मसान्तसम्मको छपाई कोटा सकिएपछि सुरक्षण मुद्रण केन्द्रबाट हुँदै आएको लाइसेन्स छपाई रोकिएको हो। त्यसपछि प्रदेश अन्तर्गतका यातायात कार्यालयले नै लाइसेन्स छाप्ने भनिए पनि हालसम्म कुनै प्रदेशले छपाई शुरू गरेका छैनन्। यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म छपाई हुन बाँकी 2,74,253 स्मार्ट कार्ड साउन 7 गतेसम्म छापेर सम्बन्धित कार्यालयमा पठाइसकिएको थियो। त्यस यता नयाँ कार्ड छपाई भएको छैन। लाइसेन्स नपाउँदा विदेश जाने तयारीमा रहेका सेवाग्राही झन धेरै मारमा परेका छन्। विभागले भने वैदेशिक रोजगारीमा जाने तथा तत्काल आवश्यक पर्ने सेवाग्राहीका लागि सम्बन्धित यातायात कार्यालयबाट द्रुत छपाई तथा वितरणको व्यवस्था मिलाएको जनाएको छ। 4 वर्षदेखि छपाई मेसिन जनशक्ति र सफ्टवेयरको समस्या झेल्दै आएको विभागमा पछिल्लो अवरोधले स्मार्ट लाइसेन्स वितरण प्रणाली अझै अस्थिर देखिएको छ।
1: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उस्काबलाई नियुक्त गरेको 16 दिन बितिसक्दा पनि नियुक्ति सम्बन्धी आधिकारिक पत्र बोर्डमा पुगेको छैन। असार 20 गतेको मन्त्री परिषद बैठकले उक्याबलाई 4 वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो, तर औपचारिक पत्र नपुग्दा उहाँको पदभार ग्रहण हुन सकिरहेको छैन। लगानी बोर्डका अनुसार नियुक्तिको निर्णय सरकारबाट भइसके पनि त्यसको औपचारिक जानकारी नआएकाले आवश्यक प्रक्रिया अघि बढ़ाउन नसकिएको बताइएको हो। सरकारले नियुक्ति गरेको सीईओ नै 16 दिनसम्म पदमा नपुग्नुले सरकारी निर्णय कार्यान्वयनको ढिलासुस्तीमाथि प्रश्न उठाएको छ।
0: यसैबीच सरकारले गरेका नियुक्ति लगातार अदालतबाट बदर हुन थालेका छन्। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वर भक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरिदिएको छ। न्यायाधीश द्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति कानून सम्बत नभएको ठहर गरेको हो। सम्बन्धित मापदण्डले कार्यकारी प्रमुखका लागि 30 वर्ष पूरा भए 65 वर्ष ननागेको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको भए पनि सरकारले करिब 80 वर्षीय श्रेष्ठलाई नियुक्त गरेको थियो। यसअघि वैशाख 31 गते पनि सर्वोच्चले सरकारले नियुक्ति गरेका निगमका 5 संचालकको नियुक्ति बदर गरिदिएको थियो। उक्त निर्णयमा श्रेष्ठ पनि पर्नु भएको थियो। पछिल्ला नियुक्ति अदालतबाटै उल्टिन थालेपछि सरकारले नियुक्ति गर्दा कानूनी मापदण्ड र उमेर सीमाको पालना नगरेको भन्दै प्रश्न उठेको छ। सर्वोच्चको पछिल्लो फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट हटेका छन् भने सरकारले अब कानून अनुसार नयाँ नेतृत्व नियुक्ति गर्नुपर्ने भएको छ।
1: नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद फेरि अदालत पुगेपछि संस्थापन पक्षले देउबा समूहलाई पार्टीलाई कानूनी झमेलामा नफसाउन चेतावनी दिएको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट परेको छ। कांग्रेसले पनि असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढ़ाएको छ। संस्थापनका पक्षका प्रवक्ता देवराज चालिसले पार्टीभित्र सैद्धान्तिक विवाद नरहेको दावी गर्दै केही नेताको पद र राजनैतिक भविष्यसँग जोड़िएको असन्तुष्टि मात्रै रहेको बताउनु भएको छ। उहाँले मतभेद भए महाधिवेशनमा प्रतिस्पर्धा गरेर समाधान खोज्न सकिने भन्दै निरन्तर अदालत धाउँदा पार्टी कमजोर हुने चेतावनी समेत दिनुभएको छ। यसैबीच कांग्रेस अनुशासन समितिले देउबालाई सभापतिका रूपमा प्रस्तुत गर्दै नेमप्लेट राखिएको र पार्टीको लेटर प्याड प्रयोग गरिएको विषयमा आपत्ति जनाएको छ। समितिले आवश्यक परि अनुसन्धान उल्लंघन गर्ने नेतामाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने पनि जनाएको छ। कांग्रेसभित्र महाधिवेशनको मिति नेतृत्व र वैधानिकतालाई लिएर दुई पक्ष बीच दूरी बढ़दै जाँदा विवाद अब संगठनभित्रको राजनैतिक संघर्षसँगै कानूनी लड़ाईमा समेत परिणत हुन पुगेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्नै 3 जना सांसदलाई 12 घण्टे 12 घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। केन्द्रीय अनुसन्धान समितिले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री बनेको भन्दै किन कार्यवाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो। राप्रपाले बागमती प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गरेको अवस्थामा तिनै सांसद मन्त्री बनेपछि पार्टीले उहाँहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। यसअघि पार्टीको निर्णय विपरीत प्रदेश सरकारलाई समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापाको पार्टी सदस्यता निलम्बन गरी प्रदेशसभा सदस्यबाट समेत पदमुक्त गरिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणपछि पार्टी निर्देशन उल्लंघन गरेको ठहर भए तिनै सांसदलाई थप अनुसन्धानात्मक कार्यवाही गर्ने राप्रपाको तयारी छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकार संरक्षणमा कानूनको खाँचो, ऐन जारी गर्न ढिलाइ।
3: मन्त्रालयमा यसै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेको छ। त्यो सिंगल सिंगल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौ, के त्यसमा केही आपत्ति छैन।
0: विश्व सहायता कटौती भएपछि सोमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: खानेकुरा त सधैँ दिलैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
9: गर्भवती हुँदा के खाने?
8: स्तनपानको मात्रा कसरी पुर्याउने?
9: शिशुलाई कहिलेदेखि थप खाना दिने?
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
9: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
9: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
8: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। आयुक्त गुरूप्रसाद वागले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन थालेको छ। मेसिनले सिक्दैछ नेपालका मातृभाषा शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ भने परराष्ट्रबाटै हटाए 500 ट्राभल डकुमेन्टी 15 वर्षसम्म गुपचुप शीर्षकमा अर्को खबर मातृका दाहालले लेख्नु भएको छ। त्यस्तै कान्तिपुरको भित्र पृष्ठमा कर्णालीका धेरै जस्तो अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर शीर्षकको खबर पनि प्रकाशित छ। स्वास्थ्य उपकरण र अरू प्राविधिक जनशक्तिको पनि अभाव छ। गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत उद्धार गर्नु परिरहेको छ। यसमा केही घण्टा लाग्छ। बिरामीको खर्च पनि धेरै हुन्छ। यहाँ कम्तीमा दुईवटा आईसीयू बेड भए धेरैको ज्यान बचाउन सकिन्थ्यो। यो महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर हो। त्यस्तै भित्रपृष्ठमा बालिका हत्या घटनामा परिवारको सहमति बिनै सम्झौता गरिएपछि सब बुझ्न अस्वीकार शीर्षकमा लक्ष्मी शाहले 12 खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफेलाइटिसबाट 1.5 महिनामा 21 मृत्यु शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने आजको नागरिक दैनिकको पहिलो पृष्ठमा राष्ट्रपा बैठकमा प्रधानमन्त्री भ्रमणमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा सर्वोच्चको नयाँ नजिर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा खबर प्रकाशित छ। सर्पदंशबाट बढ़दो मानवीय क्षति शीर्षकमा पनि गोर्खापत्रमा खबर प्रकाशित छ। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिमबारे सचेत हुन्छन् तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। यसले वर्षिने सयौं परिवारको खुशी खोसिरहेको छ। नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना शीर्षकमा गोर्खापत्रको पहिलो पृष्ठमा खबर छ भने भित्री पृष्ठमा गोर्खापत्रको विद्युत प्राधिकरण विद्युत प्रभावितलाई राहतमा कमी नहुने मुख्यमन्त्रीको प्रतिबद्धता शीर्षकमा यो लुम्बिनीको खबर प्रकाशित छ। योजना बिनाका सड़कले पहिरो निम्त्याउँदै शीर्षकमा बागलुङको खबर प्रकाशित छ भने फोहोरको निकास खोज्दै भैरवा शीर्षकमा स्थानीय सरकारको खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा रासोपा केन्द्रीय समिति अझै अपूर्ण, 6 पदाधिकारी र 9 केन्द्रीय सदस्य मात्रै मनोनित शीर्षकमा खबर छापिएको छ। 11 6 पदाधिकारी मनोनित सहमहामन्त्री पुरूषोत्तम सुप्रभात यादव, प्रवक्ता जगदीश खरेल, कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्ष बासु बसुमाया तामाङ, सह प्रवक्ता डाक्टर नमिता यादव र सुरेन्द्र चौधरी, उपसभापति महामन्त्री सहमहामन्त्रीको सह कोषाध्यक्ष र सहप्रवक्ता मनोनित गर्न बाँकी रहेको खबरमा उल्लेख रहेको छ। यस्तै बलात्कार र हिंसाका घटनामा झूठो स्वास्थ्य रिपोर्ट बनाउने चिकित्सकमाथि पनि अब भ्रष्टाचार मुद्दा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छापिएको छ। स्वास्थ्य परीक्षणको झूठो रिपोर्ट बनाएका 2 चिकित्सकमाथि 3 महिना कैद र 20,000 जरिवानाको फैसला समेत गरिएको खबर रहेको छ। बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़मोड़ गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न 2 चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन दिएको ठहर गर्दै सर्वोच्चले उनीहरूलाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गरेसँगै नजिर स्थापित भएको छ। अदालतको पुनरावलोकन अगावै कांग्रेस मिलाउने मध्यमार्गी प्रयासमा शेखर शीर्षकमा अर्को खबर समेत छापिएको छ। देउवा थापा संवाद गराउने कसरत, महाधिवेशन प्रक्रियामा सहभागी नहुने हिंसाका घटनाको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई तोड़ मोड गर्ने चिकित्सकले पनि अब फौजदारी दायित्वबाट उन्मुक्ति नपाउने भएका छन्। बालिकाको स्वास्थ्य परीक्षणमा संलग्न 2 चिकित्सकले नियोजित रूपमा गलत प्रतिवेदन

0: पितृपृष्ठमा स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। गत वर्षको साउनमा 1,17,00,000 निर्यात भएका स्टीलका भाँडा चालू आर्थिक वर्षको एक महिनामै 1,16,00,000,000 बराबरको निकासी भएको खबरमा उल्लेख रहेको छ। यो खबर भइरहवामा बाट दीपक पछाई र काठमाण्डुमा मिलन विश्वकर्माले संयुक्त रूपमा लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ। साउनमा नेपालमा उत्पादन भएका स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 1,15,90,64,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। निर्यातमा समेत 61% वृद्धि भएको छ। समग्र नेपालको निर्यात व्यापार साउनमा 61.72% बढ़ेको हो। गत आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेर 3,15,29,04,74,000 रूपियाँ पुगेको थियो। त्यसमा साउनमा 23,93,24,41,000 रूपियाँको वस्तु निर्यात भएको थियो। चालू आर्थिक वर्षको साउनमा भने 38,70,41,86,000 रूपियाँको वस्तु निर्यात भएको छ। त्यसैगरी 34 दिनमै उठ्यो करिब 1,00,000,000 राजस्व शीर्षकमा अर्को खबर समेत रहेको छ। चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1,00,000,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन अर्थात भदौ 3 गतेसम्म 1,02,30,91,00,000 रूपियाँ राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। बिहिबारसम्म भने 1,05,50,31,00,000 रूपियाँ राजस्व उठेको छ। त्यसमा कर राजस्व 96,65,25,00,000, गैर कर राजस्व 75,33,80,00,000, अनुदान 25,10,00,000 र अन्य आमदानी 1,05,50,31,00,000 रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी वाणिज्य बैंकका सीईओ गवर्नर बन्न योग्य तर 2 वर्षको कुलिङ अफ पीरियड शीर्षकमा अर्को खबर समेत छापिएको छ। नेपाल राष्ट्र बैंकको गवर्नर बन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि योग्य हुने भएका छन्। हिजो बसेको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको दफावार छलफलमा यस्तो व्यवस्था राख्ने निर्णय गरेको हो। समितिका सदस्य सचिव लक्ष्मण अर्यालले हालसम्म वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय आर्थिक एवं वित्तीय क्षेत्रका संस्थामा कार्यकारी तहका पदाधिकारीलाई गवर्नर योग्य मान्ने व्यवस्था नभएकोमा अब योग्य मान्ने व्यवस्था भएको बताउनु भएको छ। त्यसैगरी वार बेन्च टकराबेच सम्पत्ति आयोगको मुद्दा शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा खबर छापिएको छ। यो खबर शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको खबरमा उल्लेख रहेको छ। त्यसैगरी पारिश्रमिक पनि जनताको सेवामा लगानी गर्दै मुगुका मेयर शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट छाप्नु भएको खबर छ। राजनीतिलाई पद प्रतिष्ठा र सुविधा प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने प्रवृत्ति तीव्र बन्दै गएको समयमा मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले एउटा बेग्लै र सकारात्मक अभ्यासको शुरूआत गर्ने घोषणा गर्नुभएको छ। जनप्रतिनिधिका रूपमा आफूले कानून बमोजिम पाउने सम्पूर्ण सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी नागरिकको शिक्षा स्वास्थ्य विपन्न परिवारको राहत तथा साना सार्वजनिक पूर्वाधार निर्माणमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। मनसुनजन्य विपदमा परेर लुम्बिनीमा 84 जनाको मृत्यु शीर्षकमा अन्नपूर्णकै भित्री पृष्ठमा खबर छापिएको छ। लुम्बिनीमा मनसुनजन्य विपदबाट 84 जनाको मृत्यु भएको, त्यसै गरी जेठ 18 गतेदेखि भदौ 3 गतेसम्म मनसुनजन्य विपदका 91 घटना भएका छन्। ती घटनामा 85 जनाको मृत्यु, 13 जना घाइते र 2 जना बेपत्ता भएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर. अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालिया भर 200 भन्दा बढ़ी स्वास्थ्य संस्था र पोषण सुविधा केन्द्रहरू बन्द हुन थालेका छन्. यसले त्यहाँका थप बालबालिकाको ज्यान जोखिममा पर्ने कुपोषणको

0: सामना गर्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेको समेत चेतावनी दिएको हो। इराकले देशभरबाट हुने पेट्रोलियम पदार्थको निर्यातलाई वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। इराकी प्रशासनले आगामी छ वर्षभित्र देशको तेल निर्यातलाई प्रतिदिन 1 करोड़ ब्यारेलसम्म बढ़ाउन चाहेको समेत बताएको हो र बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एल निनो एक शताब्दी भन्दा बढ़ी अवधिमै सबैभन्दा शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। उष्णकटिबन्धित प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ़दा विश्वका विभिन्न क्षेत्रमा मौसमको ढाँचा प्रभावित हुने सम्भावना रहेको पूर्वानुमान गरिएको हो।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ए घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ। खेलमा नेपाल ए 8 विकेटले पराजित भएको हो। नेपाल एले जितका लागि दिएको 123 रनको लक्ष्य पछ्याएको नर्दर्नले 15 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। स्पोर्ट्स एसोसिएशन अफ नेपाल ईशान र स्पोर्ट्स काउन्टीले संयुक्त आयोजनामा गर्ने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्नेछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। र 14 दक्षिण एसियाली खेलकुद साग 2027 को तयारी सम्बन्धी दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय समिति बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटी एनओसी र राष्ट्रिय खेलकुद परिषद राखेपको प्रतिनिधि मण्डल पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको इस्लामाबादमा अगस्त 23 र 24 गते हुने बैठकमा एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र राखेप सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ।
0: पशु कल्याण ऐनमा ढिलाइ सरकारको जवाब के छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षी संरक्षण। साझा खबरमा अब पशु कल्याण ऐन जारी गर्न ढिलाइ भएको प्रसंग। पशु कल्याण ऐन जारी गर्न लामो समयदेखि ढिलाइ भइरहेको छ। ऐन नआउँदा पशुमाथि हुने क्रूरता रोकथाम र पशु अधिकार संरक्षणमा चुनौती देखिएको छ। आखिर ऐन जारी गर्न ढिलाइ हुनुको कारण के हो? सरकारको तयारी कहाँ पुगेको छ? यही विषयमा आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग कुराकानी गर्दैछौं।
4: यसमा 2-3 कुराहरू चाहिँ अलिक अल्झिएर रहेको हो। संक्रामक पशु रोग नियन्त्रण ऐन र पशु कल्याण ऐन बनाउनका लागि सैद्धान्तिक सहमति दिएको थियो अनि त्यो अनुसार हामीले ड्राफ्ट तयार पनि गर्यौं, मस्यौदा तयार भयो र पछि चाहिँ होइन यो पशु सेवा क्षेत्रका सबै ऐनहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ भन्ने कानून मन्त्रालयको राय आयो, प्राप्त भयो। त्यो आइसकेपछि चाहिँ हामीले एकीकृत रूपमा नै फेरि तयार गर्यौं अनि त्यो एकीकृत रूपमा आउँदा अधिकार कर्मीहरूको फेरि
1: पशु कल्याण ऐन चाहिँ छुट्टी आउनुपर्छ
4: भन्ने माग उहाँहरूको र अहिले पनि त्यो छ। अहिले हामीले पशु स्वास्थ्य पशु सेवा तथा पशु कल्याण ऐन भनेर एउटा मस्यौदा हामीले तयार गरिरहेछौं, त्यो तयारी अवस्थामा छ। तर अहिले फेरि पछिल्लो समय होइन यो पशु कल्याण ऐन चाहिँ छुट्टी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ। अब छिट्टै नै हामी मन्त्रालयमा बसेर एउटा टुङ्गोमा पुग्छौं।
1: पशु सेवा विभागले 3 पटक मस्यौदा यहाँहरूलाई बुझाएको, यहाँले कानून मन्त्रालयमा पठाउनु भयो, कानून मन्त्रालयले फेरि यहाँहरूबाट फिर्ता पठायो र अहिले लामो समयदेखि 1.5 वर्षदेखि मन्त्रालयमै छ।
4: मन्त्रालयमा यस्तै बसिरहेको अवस्था छैन, मन्त्रालयले काम गरिरहेकै छ। त्यो सिङ्गल पठाउने हो भने हामी भोलि नै पठाउन सक्छौँ, केही त्यसमा केही आपत्ति छैन। तर त्यो कानून मस्यौदा तयार गर्ने बनाउने एकपटक केही चेन्ज गऱ्यौँ भने फेरि अहिले तिनवटा सरकार छ, तिनै के अरे प्रदेश सरकारको स्थानीय सरकारहरूको पनि राय सुझाव लिनुपर्ने कुराहरू हुन्छ, केही चेन्ज गऱ्यौँ भने त फेरि आउनु पर्यो नि त। अहिले फेरि हामी त्यो एकीकृत मस्यौदाको रूपमा चाहिँ हामी राय सुझाव माग्ने चरणमा थियौँ, विज्ञहरूसँग हामीले राय सुझाव लिने चरणमाथि पुगेका थियौँ र कानून मन्त्रालय पठाउने फाइनलको लागि भनेर त्यो चरणमा पुगेको बेलामा फेरि अहिले के भन्छ छुट्टै बनाउनुपर्छ भन्ने आएको छ कुराकानी। अब हामी फेरि अब नयाँ माननीय मन्त्रीज्यूहरूको के छ धारणा, उहाँहरूले कसरी त्यसलाई लिनुभएको छ, उहाँहरूको क्लियर कट एउटा निर्देशन भयो भने छुट्टै बनाउने हो भने छुट्टै र एकीकृत ऐनको रूपमा आउने हो भने पनि तयार नै छ, छुट्टै बनाउने हो भने पनि तयारै अवस्था छ।
1: पाँच वर्षदेखि छुट्टै र एकीकृत
4: के भन्छ कानून मन्त्रालयबाट दुईपटक फिर्ता भएको अवस्था हो, हामीले छुट्टै छुट्टै पठाउँदाखेरि फिर्ता भएको अवस्था हो, यदि त्यो संक्रामक रोग ऐन तीनपटक फिर्ता भएको अवस्था थियो र पछिल्लो समय हामीले गएर कानून मन्त्रालयको सचिवज्यू सहसचिवज्यूहरूसँग छलफल गऱ्यौँ, यो कारणले यो अरूभन्दा भिन्दै हो, कार्यान्वयन गर्न जटिलताहरू यस्ता छन् यो छन् त्यो छन् सबै कुरा भनेपछि उहाँहरू कन्भिन्स हुनुभयो र कमसेकम एउटा संक्रामक रोग ऐन चाहिँ गयो अगाडि बढ्यो।
0: वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश उड्ने क्रम बढ़्यो, निगरानी कमजोर भएको गुनासो, लाइसेन्स प्रिन्ट रोकिँदा विदेश जाने तयारीमा रहेका नागरिक समस्यामा,
0: नेपाल भारत सीमामा निगरानी कड़ा हुने, सरकारी नियुक्तिमाथि अदालतको अंकुश, वायुसेवा निगमका अध्यक्षको नियुक्ति पनि बदर, नियुक्ति भएको 16 दिन बित्दा पनि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण बाँकी,
1: नेपालका 12 छाला उद्योगबाट वार्षिक 2 करोड़ स्क्वायर फिट छाला प्रशोधन, वत्सालाको छाला र हड्डी खेर जान नदिने उद्योगीको प्रतिबद्धता, कांग्रेस विवाद अदालत पुगेपछि संस्थापनको देउवा समूहलाई चेतावनी,
0: विश्व सहायता कटौती भएसँगै सुमालियाका 200 स्वास्थ्य संस्था र पोषण केन्द्र बन्द, इराकले प्रतिदिन 1 करोड़ ब्यारल तेल निर्यात गर्ने, यस वर्षको एलनिनो शताब्दीकै शक्तिशाली हुने अनुमान,
1: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्ने, पहिलो खेलमा नेपाल ए नर्दर्न टेरिटोरी स्ट्राइकसँग पराजित, पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आजबाट हुँदै।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिकाका लागि बनाउनु भएको झ्याप्पै शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा दुईजना प्रहरी अधिकृत देखाइएको छ, दुईजना बीचमा केही कुराकानी भइरहेको छ, प्रहरी अधिकृतको पछाडिको एउटा भित्तामा वान्टेड भनेर एकजना व्यक्तिको तस्विर टाँसिएको छ, यी व्यक्तिको तस्विर हेर्दा एकजना सामाजिक सञ्जालमा विभिन्न अभियान सञ्चालन गरेर निकै नै चर्चा कमाइरहनुभएका व्यक्ति जस्तो देखिनुहुन्छ, माथि यस्तो लेखिएको छ, एकजना प्रहरी अधिकृतले भन्दै गरेको देखाइएको छ, कति ल्याउनु साहब आइप्याड फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि।
1: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: अगाडि बढ्न खोज्नु भएको हो बालिनजी प्रति अलिकति केही पछिल्लो समय चाहिँ त्यो ग्राफ चाहिँ घट्दै गएको हो जनमतको?
1: त्यो त देखिएकै छ। अब यो राष्ट्रपतिको पंक्तिको चाहिँ एउटा खतरनाक पक्ष के थियो भने उनीहरूलाई मन नपरेको कुरा भनिदिनै हुँदैन र एउटा बटालियन जस्तो सोसियल मिडियामा हुन्छ र गाली गलौज गर्नको लागि उनीहरू तरवार लिएर उभिएका हुन्छन्। त्यसकारण उनीहरूको बारेमा केही पनि भन्न सकिँदैन, बोल्न सकिँदैन। बिस्तारै चाहिँ अब उनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने हुँदै गएपछि एक दुईजना मान्छेले अलिअलि मुख छोड्न थालेको चाहिँ देखिन्छ। अब जहाँसम्म रवि लामिछानेको कुरा छ, सुशासनको कुरा छ, जे आरोपहरू उहाँमाथि छन् त्यो आरोप लागेको व्यक्तिले सुशासनको कुरा गर्नै मिल्दैन भन्ने चाहिँ इन्टरनेसनल लको दृष्टिकोणले। अब यहाँ त सियालोको हुइयाँ छ, भक्त हनुमानहरू हुन्छन्। अब त्यस्तो जंगली एउटा संस्कार र परिपाटी भएको देशमा त तत्त्व कुरा त कहिले पनि आउँदैन। त्यसकारणै मैले भने अलिकति पर्खिनुपर्छ, अहिले नै हतार गरेर केही पनि हुँदैन, समय लाग्छ। अब प्रधानमन्त्री राष्ट्रपतिकै कुरा गर्दा सम्मेलनमा भरतपुर जानुभएको सिङ्गो एउटा चाहिँ रिसोर्ट हेरी रिजर्भ गरेको भन्ने कुरा त पुरानो भइहाल्यो। फेरि यता लाग्नु भएको छ
0: मुस्ताङ,
1: 15 रूम चाहिँ रिजर्भ होटलै खाली गराउनु भएको छ भनेर सुनिन्छ। अब यसलाई तपाईँहरूले सुशासन भनिदिनु भएको छ, यो सुशासन हो के त भनेर हामीले प्रश्न उठाइदिउँ भने बाह्र भाइले जस्तो झम्किने होला फेरि।
0: होइन, बालिनले लगातार पार्टीका सबै बैठक बहिष्कार गर्दै गएका छन्, यो किन भइरहेको छ यस्तो चाहिँ?
1: कसले बहिष्कार गरेको?
0: बालिनले वरिष्ठ नेता, उहाँ हिजो पनि केन्द्रीय समिति थियो, हिजो चाहिँ संगठन विभागका प्रमुखदेखि लिएर धेरै विभागहरू चाहिँ पूर्ति गरिरहेको छ पार्टीले, राष्ट्रपतिले, तर उहाँले बहिष्कार गर्दै हिँड्नु भएको छ लगातार। होइन, जता जानुहुन्छ आर्मीको ब्यारेकभित्रै होइन बस्नुहुन्छ, होइन सुरक्षाको दृष्टिकोणले कसैलाई थाहा नै हुँदैन भन्ने समाचार पनि आए। यो के हुँदैछ, यो किन भइरहेको छ?
1: त्यसलाई सुशासन भन्नुभएको छ तपाईँहरूले, यसमा त पत्रकारहरूको पनि ठूलो कृपा छ। उहाँले बहिष्कार गरेको पनि होइन, त्यो जहाँ पार्टीको मिटिङ त उहाँलाई त्यो परिपाटीबाट हुर्किएको मान्छे नै होइन, सदनमा त अनुपस्थित रहने व्यक्तिले जहाँ पार्टीको बैठक के हो र भने
0: लगातार बहिष्कार भइरहेछ नि त, होइन? एउटा प्रधानमन्त्री हो, पार्टीको वरिष्ठ नेता हो, वा चाहिँ उहाँले के वास्तै नगर्नु भयो त्यसो भए?
1: होइन, त्यो उहाँको तपाईँहरूले सुशासन नयाँ शैली के भन्नु भने हो त्यही हो सुशासन, उहाँको आफ्नै फन र नयाँ शैली हो। त्यसमा हामीले एडजस्ट हुन हामी चाहिँ सुध्रिनुपर्छ, हामीले चाहिँ उहाँलाई बहिष्कार गरेको अर्थ लाग्छ। त्यस्तो कुरा गर्नुहुन्न, बेकारमा थुम्चेको होला। म त अहिले गाउँतिर हुन्छु, फेरि त्यहीँबाट पुलिसलाई खटाइदियो भने गाह्रो हुन्छ मलाई।
0: होइन, एउटा डक्टर एउटा कुरा के बताउनुहोस् भने नि, जस्तो अब हिजो शेरबहादुर देउबालाई पक्राउ गर्न भनेर चाहिँ रेड कर्नर नोटिस पनि जारी भएको जस्तो लाग्छ मलाई, दुई पटक उहाँ स्वदेश आउनु भएको छ, अहिले चाहिँ खासै उहाँप्रति त्यति वास्ता पनि गरेका छैन। यो भूमिका भने के हो, यो डराउने, तर्साउने, धम्क्याउने, फेरि यो के यो के भइरहेको छ चाहिँ?
1: बुझ्ने कुरा सर्वप्रमुख हो। तपाईँले जस्तो रेड कर्नरको कुरा गर्नुभयो, रेड कर्नर कस्तो अवस्थामा जारी हुन्छ भन्ने अब पत्रकारलाई नै थाहा छैन भने त अप्ठ्यारो पर्यो। त्यहाँ चाहिँ बलात्कार, संगठित अपराध र आतंकवादी हरकत गर्ने अभियुक्तमाथि मात्रै रेड कर्नर नोटिस चाहिँ जारी हुन्छ। शेरबहादुरमाथि ती कुनै आरोपहरू पनि थिएनन् छैनन्। त्यसकारण त्यो खालि हल्ला गर्ने, त्यो तीन छटाएर चाहिँ हात्ती तर्साउने जस्तो चाहिँ त्यो थियो। अब राष्ट्रपतिको पंक्तिले त्यो कुरा बुझेन र शेरबहादुर आजै पक्राउ भोलि नै पक्राउ भनेर सोसियल मिडियाहरूले ब्यानर न्युज बनाए, त्यो उनीहरूको व्यथा हो, शेरबहादुरसँग सम्बन्धित कुरा होइन।
0: ए, भनेपछि रेड कर्नर नोटिस भनेको चाहिँ यो जारी गर्नु नै गलत थियो त्यति बेला, होइन? नबुझेर गलत थियो।
1: फेरि कस्तो गाँठे तपाईँहरू, कस्तो मान्छे तपाईँ भन्दैछु, आतंकवादी अपराध यस्तोमा मात्रै रेड कर्नर नोटिस जारी हुन्छ? त्यो रेड कर्नर नोटिस सम्बन्धित कुरा नै हल्ला थियो, त्यो जारी नै भएको थिएन। त्यस्तो विषयमा जारी नै हुँदैन। अब यहाँका गोर्खा हल्ला गरेर हेर्छन् अनि कसरी शेरबहादुर पाउँछ? उल्टो त्यहाँ गएर फुलमाला लिए, आसाराम तवाङको चाहिँ कुखुरा खाएर सम्मेलन पनि सम्पन्न गरे। अब त्यहाँ अदालतमा एउटा फेरि अब के अरे अग्राधिकार दिनु भनेर न्यायाधीश बसेर बसेको हुन्छ। काङ्ग्रेस पार्टी भाँडभैलो गर्ने, फुटाउने, देशलाई जहिले पनि अप्ठ्यारो र अन्य मनस्कतामा राख्ने, यो पुरानै कुरा हो, नयाँ केही पनि छैन। ती रुमलिरहेको छ, मैले अघिदेखि लाउनु खोजेको जोड्दै थिएँ।
0: होइन, अब यो कंग्रेस चाहिँ एकता हुने सम्भावना देख्नु भएको छ अहिले, मन मिल्ने सम्भावना देख्नु भएको छ?
1: खान्ते पिन्ते मिल्यो भने हुन्छ, खान्ते पिन्ते, किनभने यो विषयको देशको जनताको विचारको कुरा लडाई होइन। यो खालि को अध्यक्ष हुने, कसको श्रीमती सांसद हुने, मन्त्री हुने नझगडा हो। अब श्रीमतीहरू बीचको कुन कुनको श्रीमती मन्त्री हुने, परराष्ट्र मन्त्री हुने, सांसद हुने, यो झगडा हो, यो प्रेस झगडा त होइन। भनेपछि एक्लैले खायो भने पार्टी फुट्यो, मिलेर खायो भने पार्टी जित्यो।
0: ए भनेपछि यो भागभन्डा मात्र नमिल्यो, अलिकति सम्मान चाहियो हो होइन, यसलाई मिलाउनका निम्ति भागभन्डा चाहियो।
1: त्यो त उनीहरूले भनेकै छ, शशाङ्क कोइरालाले हामी पार्टी गगन मान्न तयारै छौँ तर उहाँले वरिष्ठ नेताहरूलाई मिलाएर लानु पर्यो भनेको के हो त? अध्यक्षतामा त सेटल भइगयो, लागिरहेका पदहरूमा मिलेर खाउँ, त्यहीँ बसेर कान्छाराम तामाङको कुखुरासँग भयाबिर्के गोदौँ भन्ने कुरा हो, अरू केही।
0: अब एउटा कुरा मात्र के बताइदिनुहोस् भने डक्टर साहब, अब राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहलाई नचाहिएकै हो, यो उहाँहरूको चाहिँ के गठबन्धन थियो? अहिले चाहिँ दुई तिहाई नजिकको बहुमत जनताले दिए, अब यहाँ आइसकेपछि खटनपटन शुरू भएको छ, जति लुकाउन खोजे पनि केही न केही बाछी टाढो यसका देखिएका छन् भन्दा बालेनलाई राज्यसभा नचाहिएकै हो त्यसो भए होइन?
1: यो बालेन शाहलाई चाहिएको नचाहियो भन्ने कुरा नै होइन, यो बालेन शाह र राजसभा बीचको चुनावी गठबन्धन हो र बालेन शाहको नाममा यो चुनाव जितिएको छ। मेरो अन्तर्मनले चाहिँ के भन्छ, पानी त गएको क्या, त्यो अघि शेरबहादुरलाई एक करोड नोटिस भन्नु र यो बालेन शाह भर्सेस राजसभा भन्नु एउटै कुरा हो। जम्मैले थाहा छ बालेन शाह व्यक्ति हुन्, राजसभा एउटा समूह हो, चुनावी तालमेल उनीहरूको बीचमा मिलेको थियो र बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा ल्याइएको थियो, यति हो कुरा। बाँकी सबै मूर्खहरूले नबुझेको मात्रै हो, ती कुनै कुराहरू होइनन्, बेकारका कुरा हुन्। मलाई भित्र मनमा के लाग्छ भने यिनीहरूको अढाई वर्षको सहमति छ रवि लामिछाने र बालेन शाहको बीचमा
0: आन्तरिक।
1: त्यो अढाई वर्षमा रवि लामिछानेमाथि जति पनि आरोप लागेका छन् ती सबै कुना कर्कट चाहिँ बालेन शाहले पन्चाइदिनुपर्छ। तर नेपाली हो, अब सत्तामा उनीहरू कम्प्रोमाइज गर्न सक्दैनन्, त्यतातिर चिज नगएको हो कि भन्ने सम्बन्धमा उत्पन्न भएको यो कटाकुचुक जस्तो लाग्छ, बाँकी सबै नेपालीले नबुझेको मात्रै भ्रम हो।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब, नमस्कार। हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस्क होम इन्टरनेट
5: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं कानूनका जानकार अधिवक्ता नारायण भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, धन्यवाद।
5: होइन, संस्थापन इतर पक्षले कंग्रेसको निर्धारित समयमा तोकिएको महाधिवेशन रोक्न माग गर्दै दर्ता गर्न खोजेको रिट फिर्ता भएको छ, यो किन फिर्ता भयो यतिखेर?
6: मलाई के लाग्दछ भने पोलिटिकल पार्टीका विरूद्धमा अदालतमा रिट दिने, अदालतले आदेश जारी गर्ने, पोलिटिकल पार्टीका गतिविधि रोक्ने, पोलिटिकल पार्टीलाई यो गर ऊ गर भन्ने, त्यो क्षेत्राधिकार अदालतको विषयभित्र पर्दैन। त्यस कारणले सम्मानित सर्वोच्च अदालतले हामीले अंगीकार गरेको न्यायपालिकाले के बुझ्नुपर्छ भने पोलिटिकल पार्टीहरू सार्वभौम निकाय हुन्, तिनीहरू स्वायत्त संस्था हुन् र देशका सबैभन्दा ठूला नागरिक संस्थाहरू हुन्, अनि नागरिक संस्थाहरू मार्फत नागरिकका हक र अधिकारहरूको प्रचलन हुन्छ। उनीहरूको जो भेला हुने अधिकार, संगठित हुने अधिकार, जति हाम्रो संविधानले परिकल्पना गरेको छ ती अधिकारहरूको उच्चतम प्रयोग हुने निकाय भनेका राजनीतिक दलहरू हुन्। राजनीतिक दलका कुनै पनि गतिविधिमाथि अदालतले आजका दिनसम्म रोक लगाएको छैन र लगाउने छैन।
5: तर अहिले पछिल्लो समय हेर्ने हो भने पूरक निवेदनबाटै भए पनि त अधिवेशन रोक्ने प्रयास त छन् त, होइन? उहाँहरूको
6: त्यो उहाँहरूको कुत्सित मनसाय हो। अब एउटा पार्टीमा बसेर, पार्टीको सदस्य भएर पार्टीका गतिविधिको विरूद्धमा अदालत आउने कुरा त्यो एकदम निन्दनीय कुरा हो। त्यतातिर नजान म जो जो जान लाग्नु भएको छ उहाँहरूलाई आग्रह गर्छु।
5: तर अदालतले निवेदन परिसके पछाडि, उजुरी परिसके पछाडि, दर्ता भइसके पछाडि केही न केही त सुनाउनै पर्छ फेरि, होइन?
6: त्यो त अदालतको बाध्यता हो, अदालतको क्षेत्राधिकारको विषय बन्ला। तर जसले अदालत जाने मनसाय राखिरहनु भएको छ त्यो बाटो नरोज्न, पार्टीभित्र गम्भीरतापूर्वक आफ्ना असहमतिका कुराहरू दर्ज गर्न, संवाद र सहकार्यको भावनाबाट पार्टीको बृहत्तर हितका लागि, बृहत्तर एकताका लागि प्रस्तुत हुन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु। र सम्मानित सर्वोच्च अदालतको जुन गरिमा छ, जुन हाम्रो न्यायिक प्रणाली छ, जुन हाम्रो संविधानले परिकल्पना गरेको बाटो छ, त्यो बाटोबाट दायाँ बायाँ नहुन म अदालतसँग पनि आग्रह गर्न चाहन्छु।
5: होइन भट्टराईजी, शशाङ्क कोइरालाजीले चाहिँ महाधिवेशनमा सहभागी नहुन भनेर आह्वान गर्नुभएको छ, यस्तो अवस्थामा अधिवेशन हुने सम्भावना होला त कंग्रेसको पनि?
6: अधिवेशन त हामीले गएको 82 चैत 11 गतिको केन्द्रीय समिति बैठकले नै 16 असोजका लागि महाधिवेशनको मिति तय गरिसकेको छ र त्यसलाई अस्ति भर्खरै सम्पन्न, अस्ति 9 गते मात्रै सम्पन्न भएको केन्द्रीय कार्य समितिको बैठकले तलका अधिवेशनका दिनहरूलाई अलिकति परिवर्तन गरेर असोज 16 महाधिवेशन गर्ने तयारीमा हामी छौं। र एकातिर हामीलाई बाध्यता पनि छ, संविधानको जुन व्यवस्था छ, पार्टी विधानको जुन व्यवस्था छ, त्यसले 83 मंगसिर मशान्तभित्र हामीले पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ र खास गरी यो विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको पहिलो कार्यभार र मुख्य दायित्व भनेको पार्टीको 15 महाधिवेशन सम्पन्न गर्नु हो। त्यस हिसाबले हामी निर्धारित मितिमा महाधिवेशन गर्ने गरी पार्टीका सबै संयन्त्रहरू परिचालित भएका छन्, सबैमा नयाँ प्रकारको उत्साह र जागर आएको छ। हाम्रो निर्वाचन समितिदेखि जति पनि महाधिवेशनसँग सम्बन्धित संयन्त्रहरू छन् उहाँहरूले तत्पर निकायले त्यो ढङ्गको कार्य सम्पादन गरिरहनु भएको छ। महाधिवेशनका विषयमा कुनै प्रकारको संशय नराख्न, आशंका नराख्न, कुनै प्रकारको अलमल्ल भ्रममा नपर्न म देशभरका पार्टीका साथीहरूलाई आह्वान पनि गर्न चाहन्छु।
5: होइन, कसरी महाधिवेशन हुन्छ भने क्या सर्वोच्च अदालतमा मुद्दा दर्ता छन् त आधिकारिकताको विवादको विषयमा, तपाईँलाई थाहा छ नि त, होइन?
6: त्यो मुद्दाको पाटो फरक कुरा हो। त्यो जसरी सर्वोच्च अदालतले पुनरावलोकनको आफ्नो निर्णय उपर पुनरावलोकनको निमित्त जुन निष्ठा दिएको छ त्यसले पार्टीको अधिवेशनलाई रोक्न, पार्टीको वैधतालाई तपाईँको अहिलेलाई होल्डमा गर्न भनेर केही भनेको अवस्था छैन। अब सर्वोच्च अदालतले आफ्नो निर्णयमा केही कतै कमी कमजोरी भयो कि, कुनै सिद्धान्त छुट्यो कि, आफ्ना नजिरहरूलाई उल्लेख गरिएन कि भन्ने हिसाबले उसले एकपल्ट रिभ्यू गर्ने, उसको त्यो क्षेत्राधिकारको विषय हो,
5: होइन केही न केही नदेखिकन त्यतिकै रिभ्यू भयो होला र फैसला त जे पनि आउन सक्छ, सुरुवातबाटै हुँदैछ फेरि अध्ययन अनुसन्धान होइन विश्लेषण,
6: होइन सुरुवातै भए पनि हामी त्यसमा के कुरामा प्रष्ट छौँ भने अदालतले जुन नजिरहरू उल्लेख गरेको छ, अब एउटा तपाईँको भूमि जग्गासँग सम्बन्धित नजिर र अर्को तपाईँको पुलिसको जागिर गएको विषयको तपाईँको नजिरलाई उल्लेख गरेर एउटा पक्षले सुनवाईको मौका पाएन भन्ने एकदम कमजोर तर्क प्रस्तुत गरेर अदालतले पुनरावलोकनको निशा दिएको छ। संवैधानिक हिसाबले, कानूनी हिसाबले, हाम्रो अहिलेसम्मको नजिरको हिसाबले यो यसको व्याख्या हुने, यसलाई फेरि एकपल्ट रिओपन गरेर हेर्ने एउटा कुरा हो, तर उल्टिने भन्ने कुरा, वैधताको तपाईँको फेरि नयाँ निर्णय आउने भन्ने कुरामा कुनै तपाईँ सत्यता पनि छैन, कुनै त्यसका आधारहरू पनि छैन।
5: तर चाहिँ अब अर्को पक्षले सुनवाईको मौका नपाएको भन्ने गरी विश्लेषण भएको छ नि त, त्यहाँ व्याख्या भएको छ नि त होइन?
6: त्यो सुनवाईको मौका त नेपालको राजनीतिक दल सम्बन्धी 2073 दफा 51 त्यो व्यवस्थै छैन, त्यो व्यवस्था नहुँदा नहुँदै पनि त्यस बेलाको संस्थापन पक्ष हामी विशेष महाधिवेशन पक्षधर भन्दा पहिला निर्वाचन आयोग पुगेर आफ्ना कुरा राखेको त्यसको अडियो भिडियो सबै रेकर्डहरू त्यो सम्मानित सर्वोच्च अदालतमा सुरक्षित छन्, आवश्यक पर्यो भने हामी फेरि ती प्रमाणहरू दिउँला। त्यस कारण यो कसैले सुनवाईको मौका पाएन भन्ने कुरामा पनि सत्य छैन, यद्यपि अब अदालतले यो नोटिसमा लिएको विषयमा यसमा धेरै बोलिरहन परेन।
5: तर एउटा कुरा छ नि, अहिले चाहिँ अब शेरबहादुर देउवायतीकर सदस्य हुनुहुन्छ होइन, उहाँ चाहिँ पूर्व पार्टीको सभापति पनि हो, 5 प्रधानमन्त्री पनि बन्नुभयो, 2 सभापति बन्नुभयो, उहाँ नै त्यो राष्ट्रिय भेलामा सहरिक हुनुभएको छ, उहाँले नै भन्नुभएको छ अदालतले अब न्याय दिन्छ हामीलाई भनेर उहाँले दावा गर्नुभएको छ, यो विषयलाई कसरी हेर्नु भएको छ?
6: हामी त्यसबाट एकदम आश्चर्यचकित भएका छौँ। हाम्रो पूर्व सभापति लामो समय विदेश बसेर नेपाल फर्किनुभयो, यसमा हामीमा पनि एकदम खुसी छाएको थियो। हाम्रो एउटा अभिभावक फर्किनुभयो, पार्टीलाई एकताबद्ध बनाउन उहाँले पहल गर्नुहोला भन्ने हामीलाई लागेको थियो। जब उहाँ सिधै एयरपोर्टबाट चुन्नेबी उहाँहरूको एउटा सम्पर्कले पुग्नुभयो, त्यहाँबाट हुङ्कार दिनुभयो, अब यो कुराले हामी एक प्रकारले स्तब्ध भएका छौँ र हामीलाई सशङ्कित पनि बनाएको छ। अब यो किन गर्नुभयो भन्ने कुराका पछितिर थुप्रै आशंकाहरू पैदा भएका छन्।
5: तर अहिलेको यो अवस्थामा देउबाजीलाई नै पक्राउ गर्न पहिला रेड कर्नर नोटिस पनि जारी भएको थियो होइन, स्वदेशमा आएपछि अब उहाँलाई चाहिँ के हुने के गर्ने भन्ने खालको एउटा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा चल्या छ, तर सरकारले पक्राउ गरे चाहिँ गरेर अलिकति माहौललाई मत्थर पार्न खोजेको भन्ने पनि हल्ला सुनिरहेछ हो। यो
6: राज्यको पनि तपाईँ हाम्रो राज्य सत्ता जुन ढंगले अहिले चलिरहेको छ हामीले हेरिरहेका छौँ, दिन दहाडे मान्छे समातिएको, अस्ति हालसालै तपाईँको पत्रकार किशोर श्रेष्ठलाई पनि समातियो, अब उहाँलाई त तपाईँको 3-3 पटक अहिलेको गृह प्रशासनले रेड कर्नर नोटिसका लागि किन इन्टरपोललाई चिठी लेख्यो र फेरि त्यही गृह प्रशासनले कसरी तपाईँको रेड कार्पेट बिछाएर स्वागत गर्यो, त्यो आम नागरिकहरूले बडो संशयका साथ आशंका साथ हेरिरहेका छन्। अब अहिलेको तपाईँको यो राज्यले गर्ने काम कारवाही जे जसरी हल्का ढंगले प्रस्तुत भइरहेका छन्, ती घटनाक्रमले हेर्दाखेरि उहाँलाई समात्ने कुरा नहोला भन्न चाहिँ सकिँदैन।
5: होइन, शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि, शेरबहादुर देउवाको स्वदेश फिर्तीमा पनि तपाईँहरूले शंका दायर गर्नुभयो, त्यसो भए सशङ्कित हो?
6: हामीले आइसकेपछि सशङ्कित हुनुपर्ने भयो, उहाँहरूका गतिविधिले अभिव्यक्तिले जसरी पार्टीका विरूद्धमा एउटा पंक्ति खुलम खुला तपाईँको प्रस्तुत भयो र त्यो प्रस्तुत हुने वातावरणमा उहाँहरूले सघाउनु भयो, ती अभिव्यक्ति र गतिविधिहरूले हामीलाई चाहिँ सशंकित बनाएको।
5: तर अहिलेको अवस्थालाई अब नजिकबाट हेर्ने हो भने नेपाली कंग्रेसको यो विवाद चाहिँ किन मिल्न सकिरहेको छैन भने, क्या यो विवाद चाहिँ अब यस्तै यस्तै नै गयो भने, यदि त्यो पूर्व सर्वोच्च अदालतको पुणे इजलासमा आधिकारिकताको निवेदन यदि पर्ने थिएन वा त्यो मुद्दा चाहिँ निस्सा यदि अदालतले दिने थिएन भने अहिलेसम्म कंग्रेस विभाजन नै भइसक्यो भन्ने खालको पनि विषय आएको छ। उहाँहरू चाहिँ अदालतको यो निर्णयपछि निस्सापछि हर्षित हुनुहुन्छ, संस्थापन इतरपक्ष तपाईँहरू चाहिँ महाधिवेशनको लागि एकदम दौडधुप गरिराख्नु भएको छ, यो कहाँ पुर्याउँछ यो पार्टीको?
6: मैले त अघि पनि भने महाधिवेशन हाम्रो पहिलो कार्यभार हो, हामी महाधिवेशन गर्छौ। कांग्रेस विवादको कुरा यो संवैधानिक या कानूनी होइन, यो राजनीतिक कुरा हो, त्यस कारण यो राजनीतिक विषय भएको हुनाले यहाँभित्र स्पेस नदेख्नेहरूले, स्पेस नभेटेकाहरूले छुट्टै प्रकारको पार्टी बनाउँछौ भन्नु, त्यसका निमित्त धावा बोल्नु, त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसमा हामीलाई भन्नु केही छैन। तर यो पार्टी जीवनमा पार्टीको पद्धतिलाई र अहिले समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणको मतभेद हो यो। खास गरी अरू कुरा केही छैन, एउटा पक्ष वर्षौंदेखि पार्टी सत्तामा टाँसिरहेको छ, खाइरहेको छ, अगाइरहेको छ र उसको मानव खोसिएपछि, उसको पद खोसिएपछि त्यसबाटको बर्बराहट हो र ऊ त्यसलाई केही गरेर पुनस्थापित गर्न सकिन्छ कि भन्ने धेयमा त्यो पक्ष लागिरहेको छ र जो एउटा युविन चेतना, समाजको नयाँ चेतना, नयाँ पुस्ताको माग बमोजिम पार्टीले विशेष महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढिरहेको जो पार्टीको अहिलेको आधिकारिक लाइन छ त्यसले तपाईँको पार्टीलाई सबै नागरिकसँग जोड्ने, नागरिकको भावनालाई सम्बोधन गर्ने, नागरिकका मुद्दाहरू उठान गरेर काङ्ग्रेसको 80 वर्ष लामो जो लिगेसी छ, काङ्ग्रेसको जुन विरासत छ, अन्तर्राष्ट्रिय छवि छ, एउटा लोकतान्त्रिक मियो र राष्ट्रिय शक्तिको जुन पहिचान छ, त्यो पहिचानलाई तपाईँको बरकरार राखेर अझ त्यसलाई विस्तृत गरेर अझ व्यवस्थित गरेर जाने मनसायका साथ हामीहरू अगाडि बढिरहेका छौँ।
5: हस्, यहाँको महत्वपूर्ण समयका लागि नारायण भट्टराईजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: हस्, थ्याङ्क यू, धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो अधिवक्ता एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 10 शंखमूल स्थित भ्याली बोइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। केन्द्रीय प्रहरीका अनुसार दाङको घोराई उपमहानगरपालिका 17 22 वर्षीय वसन्त कालाथोकीलाई हिजो बिहान होस्टलमै 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलको कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते कालाथोकीको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा संलग्न भएको अभियोगमा

0: त्यस्तै भयो भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

सिन्दुर कुदुलो केही होइन जस्तो लाग्थ्यो। माया माया त संसारमा, तर म गलत रहेछु। जानिन मैले एक चिम्टी सिन्दुरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: भोलि पनि आऊ है।
1: हुन्छ, पर्खेर बस्नु ल।
0: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बस्ने, भोलि आउँछु है यस्तै भनेकी थिइन्। मैले भोलि कुरिराखे, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदिन भनेर।

तर यो मनले बिर्सन मान्दो रहेनछ। बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तै पनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिचाइरहन्छु, बोलाइरहन्छु म।

0: सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। सीआईएनसँग कुरा गर्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी,
1: आज चाहिँ हामीले रिसाङ स्कुलमा रहेका गाडी पहिरोबाट प्रभावित नागरीहरूको अस्थायी ट्रेन राखेर हामीले त्यहाँ चाहिँ स्थानान्तरण गर्ने चाहिँ भेरी नगरपालिकाको निर्णय अनुसार हामीले त्यहाँ स्थानान्तरण गरेका छौँ। र अन्यको हकमा उहाँहरूको चाहिँ तपाईँको घर चाहिँ त्यहाँ हेर्नुभएको, कतिपयको साँझ चाहिँ बस्नलाई अलिकता गाह्रो हुने भएको हुँदा साँझ उनीहरू चाहिँ खाना आफ्नै घरमा खाने सुन्नको लागि चाहिँ स्कुलमा चाहिँ आउने व्यवस्थापन चाहिँ स्थानीय तहले गरेको छ। हामी दीर्घकालीन रूपमा चाहिँ उहाँहरूको चाहिँ वासस्थान कहाँ सार्ने भन्ने विषयमा चाहिँ धेरै नगरपालिका र भूगोल बिलले दिएको रिपोर्टमा पछि चाहिँ अहिले तत्कालको लागि र एनडीआरएमको चाहिँ भूगोल बिल दिएको रिपोर्टको आधारमा पछि अस्थायी आवासहरू भवनहरू निर्माण गरेर त्यता स्थानान्तरण गर्ने चाहिँ व्यवस्था चाहिँ तपाईँको मिलाएको छ।
0: विपद व्यवस्थापन प्राधिकरणको सुझाव तथा स्थानीय तहसँगको समन्वयमा तीन स्थान छनौट गरिएको हो। अस्थायी सेन्टर निर्माणका लागि आवश्यक जग्गाको भाड़ा स्थानीय तहले बेहोर्ने सहमति भएको छ। पहिरोले अवरूद्ध बनेको बेनी जोमसोम अन्तर्गत म्याग्दी श्रीवारी खण्ड र सुकी बगर सड़क सञ्चालनमा आएको छ। वर्षासँगै लिदु र पहिरो खस्दा सड़क अवरूद्ध भएपछि काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला आयोजना कार्यालयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन शुरू गरेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको हो। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइएको छ। गएको साउन 23 गतेदेखि दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगमा 488 मध्ये अहिले 12 मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराएको थियो। अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदेल रातो मृग र चितलको शिकार गर्ने अनुमति दिन आवेदन खुलाइएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराई,
2: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7 देखि 7, 8, 9, 10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानूनमा भएको व्यवस्था बमोजिम नै यो सूचना जारी गरिएको हो।
0: जनकपुर गाउँका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ। संघीय सरकारको टोलीले साउन 1 गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो। आजदेखि पहिलो चरणमा 7 पोखरीहरूको डिलमा बनाइएका अनाधिकृत संरचनाहरू तोड्न शुरू गरिएको प्रतिवेदन कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जानकारी दिनुभयो।
3: साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका छौं। पोखरी र पोखरीको डिलमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउनेछौ, सरकारद्वारा हट्छ भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि यो संरचना हटाउन लागि परिरहेका छौं। हामीसँग 7 पोखरी गरी हाम्रो कच्ची आंशिक र पक्की घरहरू गरेर हामीसँग 65 घरहरू चाहिँ घटहराहरू आजको कार्यक्रमबाट चाहिँ क्लियर गर्नेछौ।
0: स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्व सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा बायोमेडिकल इकाई गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मुलुकभरका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने बायोमेडिकल उपकरणहरूको गुणस्तरीय सुरक्षित मितव्याही र दिगो व्यवस्थापन सुनिश्चित गर्न बायोमेडिकल उपकरण व्यवस्थापन निर्देशिका 2081 वा 2082 जारी गरेको छ। सोही निर्देशिका

0: जिम्मेवारी इकाईहरू गठन हुन लागेका हुन्। स्वास्थ्य सेवा विभागले गत साउन 20 गते आफ्नो वेबसाइट मार्फत यो निर्देशिका सार्वजनिक गरेको हो। साथै इकाई नियमित र आकस्मिक मर्मत, कालिब्रेशन र गुणस्तर सुनिश्चितता जस्ता कार्यहरू सञ्चालन गर्नेछन्। नेपाल सरकार राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमति भएसँगै अभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका अभियान का प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोली बीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। स्याङ्जामा आर्थिक वर्ष 2082-83 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुने भन्दा खारेज हुनेको संख्या बढ़ी देखिएको छ। एक वर्षको अवधिमा 291 नयाँ उद्योग तथा फर्म दर्ता हुँदा 334 खारेज भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार उद्योगतर्फ 149 र वाणिज्यतर्फ 142 गरी 291 नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ 169 र वाणिज्यतर्फ 165 गरी 334 उद्योग तथा फर्म खारेज भएका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियोको कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गरेको हो। अमेरिकी संघीय आप्रवासी कानूनले कन्सुलर अधिकारीहरूको आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्ताक्षेप गर्ने अधिकार नदिएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको थियो। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपालको ए टोली बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग पराजित भएको हो। नेपाललाई बंगलादेशले 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10.2 ओभरमा 1 विकेटको क्षमता पूरा गर्यो। नेपाल आफ्नो पहिलो खेलमा हिजो एन्टी स्ट्राइकसँग पनि पराजित भएको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होवाट हरिकिन्स एकेडेमीसँग खेल्नेछ।
1: परिवारको सदस्यको सहयोगमा पर्याप्त स्तनपान सम्भव।
2: उहाँसम्म चुकुन दिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
1: स्तनपानको सचेतना बढ़दै सरकारी तथा गैर सरकारी निकायको हातेमालो प्रभावकारी रिपोर्ट। रचना र लोकप्रियताले सर्जकलाई के कसरी फाइदा पुग्छ, कुराकानी सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक हार्मोनिक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीका आमा बुवासँग गृह मन्त्रालयमा भर्खरै छलफल शुरू भएको छ। गृहमन्त्री सुधन गुरूङ सहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल शुरू गरेको हो। छलफलका लागि आज दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौँ आउनु भएको हो। उहाँहरूसँगै केही स्थानीय अभियन्ता पनि आएका छन्। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि गृह मन्त्रालयमा पुग्नु भएको छ। गरिमाको न्यायका लागि बारा काठमाडौँ लगायतका देशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत अर्थात निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना निकालेको हो। जन्मने बित्तिकैदेखि कम्तीमा 6 महिना शिशुलाई स्तनपान गराउनु पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ तर कतिपय भ्रम पनि समाजमा देखिन्छन्। व्यावहारिक अप्ठ्यारोका कारण पनि पर्याप्त स्तनपान गराउन नपाएको आमाहरूको भनाई हुने गरेको छ। स्तनपानमा सजिलो बनाउनका लागि परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुन्छ।
7: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
8: घर आएपछि चम्चले खुवाउनु पर्छ, 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यसपछि आफ्नै दुध पछि आफै तान्न थाले खान्छ, वेट कम छ, अरू त ठिकै छ। सिमनको साथ नि पाए घर परिवारको सबैको।
7: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ।
9: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो, थियो वेट अलि सानै थियो, साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो, अहिले दुध आफ्नै चुसाइरहेछ अहिलेसम्म।
7: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
2: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्, श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँहरूको लागि खाने तयार गरिदिन्छु, माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काम पनि सघाउँछु।
7: टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
10: दालैको झोल भयो भने खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
7: स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
11: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ स्तनपानले, पछि गएर बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
7: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ। दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उहिलेका गीत र लोकप्रियताले अहिले दिइरहेको सन्देश
12: नारायण गोपालज्यूहरूका भक्तराजज्यूहरूका गीतहरू अहिले पनि हामी सुनिरहन्छ होइन। आर्थिक पाटो पनि त्यस्तै सबल छ त्यो बेलाको। सुल्टिनी भने बोलाको सुनेनौ कि माया।
1: सांगीतिक संवाद सहितको शनिवारीय विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने नभई आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझेर तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकवानपुरको 9 वार्षिकोत्सवको अवसरमा आज महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिनुभएको हो। एक्लो प्रयासबाट मात्रै विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको पनि उहाँले उल्लेख गर्नुभयो। सरकारले दूरसंचार क्षेत्रलाई डिजिटल रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने उद्देश्यसहित एकीकृत दूरसंचार नीति 2083 को मस्यौदालाई अन्तिम रूप दिएको छ। नेपाल दूरसंचार प्राधिकरणले तयार गरेको मस्यौदामा 5 वर्षभित्र 80% र 10 वर्षभित्र 98% जनसंख्यामा कम्तीमा 50 MBPS क्षमताको ब्रोडब्याण्ड सेवा पुर्याउने लक्ष्य राखिएको छ। अब शनिबार विशेष। नेपाली गीत संगीतले देशको सभ्यता, संस्कार र संस्कृतिको प्रतिनिधित्व गर्छ, तर पछिल्लो समय टिक्नकै लागि गीत बनाउने, बिक्नका लागि वा क्षणिक समयका लागि गीत बनाउन होडबाजीले नेपाली मौलिकता हराउने चिन्ता पनि थपेको छ। लोकपपलाई आधार बनाएर नेपाली गीत संगीतलाई अंगाल्नुभएका गायक सुनिल गिरीसँग साथी सन्तोष गन्धर्वले गायनमा देखिएका पछिल्ला प्रवृत्ति र सुधारका उपायका बारेमा कुराकानी गर्नुभएको छ।
16: सबैभन्दा बेसी रुचाइएको र मलाई पनि एकदमै मनपर्ने मेरो सुरुको एल्बम कोहोलामा राखेको कोहोला त्यो

0: सुनिल गिरी भन्ने बित्तिकै लोक पपसँग जोडिएका र केही आधुनिक जस्ता सुनिने सुगम संगीतसँग जोडिएका जस्ता सुनिने गीतहरू निकै लोकप्रिय भए। तपाईँकै गीतहरूबाट म्युजिक भिडियोमा प्रवेश गर्नुभएका थुप्रै कलाकारहरू अहिले नेपाली सुन्ने क्षेत्रमा हुनुहुन्छ। अलिक छुट्टै र अलिक पृथक शैलीका गीतहरू तयार गर्ने तपाईँ अहिले खासमा केमा व्यस्त हुनुहुन्छ?
1: चार वर्ष जस्तो भयो मैले खासै राम्रोसँग काम गर्न नपाएको, परिवारलाई मैले टाइम दिइरहेको छु।
0: र यी गीतहरू बजारमा ल्याउँदै गर्दाखेरि एउटा कलाकारले चाहिँ आफूले कस्तो खालको दर्शक श्रोताको अपेक्षा गर्छ, कस्तो खालको मायाको अपेक्षा गर्छ? लगानी सुनिश्चित मात्रै होस् भन्ने चाहना हो या त आफ्ना सृजनाहरू जीवन्त हुन् भन्ने अपेक्षा गर्छ?
1: मेलोडी कसरी बनाउने भन्ने कुराहरूलाई अलिकति प्राथमिकतामा राखिरहेको हुन्छु। एक होला त्यो एल्बमकै पाठ्य म सुरै थोरै गुनगुनाउँछु। तिमी आउँछौ कि भने माता कुरिरहेको लाखुरी फेद मुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर,

0: सुनको चुरा किने देउलाई माया तिमीलाई जाउ हिँडा सहारा ठण्डी बढ्यो हिमालयमा न्यानो छ मेरो घर दुधरमा न पारा।
1: मैले यसको म्युजिक प्रोडक्सन मैले एरेन्ज पनि मैले आफै गरेको छु, थोरै गुरु बनाउन चाहन्छु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बाराको सिमरामा बलात्कार पछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याको 5 दिनपछि सरकारले बल्ल मृतकको परिवारसँग वार्ता थालेको छ। सरकारसँग छलफलका लागि बालिकाका परिवार आज जहाज मार्फत काठमाडौँ आएका हुन्। गृहमन्त्री सुदन गुरूङ सहितको छलफलका लागि साँझ बालिकाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरी सिंहदरबार स्थित मन्त्रालय पुग्नु भएको थियो। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि पुग्नु भएको छ। आज दिउँसो मात्रै कृषि मन्त्री चौधरीले सामाजिक सञ्जालमा बालिका गरिमाको हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही हुने बताउनु भएको थियो। सिमरामा रहेकी आफ्नी साथी राधा चौधरी मार्फत पीड़ित परिवारको पीड़ादायी अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोन संवाद गरेको पनि उहाँले बताउनु भएको थियो। सरकारको तर्फबाट तत्काल पहल तथा अनुसन्धान अघि बढ़ाएकोमा गृहमन्त्री तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। आज बिहान मात्रै गृहमन्त्री गुरूङले कानून निर्माण रातारात हुने प्रक्रिया नभए पनि यसको अर्थ सरकार चुप बसेको छैन भन्दै कानूनलाई अझ प्रभावकारी बनाउन निरन्तर काम भइरहेको उल्लेख गर्नुभएको थियो।
5: गरिमा हत्यापछि 12 सहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन भइरहेका छन्। काठमाण्डुको माइतीघर मण्डला, शान्तिवाटिका लगायत स्थानमा विभिन्न समूह बनाएर आफन्त र महिला अधिकार कर्मी सहितका युवाहरूले आज पनि प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाण्डुका मुख्य क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा बनाएको थियो। यस्तै पोखरा, बुटवल लगायतका शहरमा पनि दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन सरकारसँग माग गरेका छन्।
4: बाराका स्थानीयले भने वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध पारेका छन्। स्थानीयवासीले चौथो दिन पनि वीरगंज पथलैया सड़कको सिमरा खण्डमा ट्रेन टाँगेर धरना दिएको प्रहरीले जनाएको छ। बेलुकी अबेरसम्म पनि सड़क प्रदर्शन र विरोध जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले केही बेर अघि थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेको र कानूनी प्रक्रिया अघि बढ़ेको उहाँले बताउनुभयो।
6: उहाँहरूले चाहिँ जाहेर दिनुभएको छ, जाहेरी अनुसार चाहिँ केही व्यक्तिहरू पक्राउ पनि परेको छ, यी प्रक्रियामा गइसकेको छ। यसले यस्ता खालका जघन्य प्रकृतिका घटनाहरूमा यो गर्ने यो नगर्ने भन्ने हुँदैन, एउटा मात्रै विकल्प छ, कडाभन्दा कडा सजाय गर्ने, कडाभन्दा कडा सजायको लागि पहल गर्ने, अनुसन्धान प्रभावकारी ढंगले गर्न र सजायको सुनिश्चितता कार्यवाहीको सुनिश्चितता गर्नको लागि चाहिँ सम्पूर्ण पहल गर्ने एउटा त्यो भइरहेको अवस्था। यस्ता जघन्य खालका घटनाहरूमा कार अलिकति कमजोर भयो, फिटल्लो भयो, कड़ा कानून हुनुपर्छ भन्ने विषयहरू चाहिँ जुन अहिले मागको रूपमा उठिरहेछ, त्यो चाहिँ अब जिल्ला सुरक्षा समितिले सम्बोधन गर्ने माग नभएको हुनाले त्यस विषयमा मात्र छलफल गर्नको लागि चाहिँ नानीका मृतकको उहाँमा लगायतका व्यक्तिहरू चाहिँ छलफल वार्ताको लागि चाहिँ काठमाडौँ जानुभएको छ। वार्ता गर्ने प्रयोजनको लागि सड़क अवरूद्ध छ, बिस्तारै उहाँहरूले चाहिँ अब यो माग सम्बोधन गर्ने सवालमा वार्ताको लागि प्रस्थान गर्नुभएको छ। अपेक्षा गरौं त्यो जामहरू पनि बन्दहरू पनि खुल्ला भन्ने अपेक्षा गर्न सकिन्छ।
4: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक भक्तिनगरकी बालिका गरिमा साउन 31 गते बिहान हराएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते आफ्नै घर नजिकैको एउटा घरमा विभत्स तथा अमानवीय अवस्थामा उनको शव फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्नुपर्ने माग विभिन्न राजनैतिक दल र विभिन्न संघ संस्थाले पनि गर्दै आएका छन्।
5: कानून व्यवसायीहरूले मृत्युदण्डको सजाय मागे पनि राज्यले पीड़ितलाई छिटो न्याय दिने, अनुसन्धान फास्ट ट्र्याकमा लिएर न्याय निरूपण गर्ने र परिवारलाई उचित राहत दिएर सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। बलात्कार हत्या जस्ता घटना न्यूनीकरणका लागि सरकारले जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाइ छ। सर्वोच्च अदालत बार एसोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशंकर निरोलाले नयाँ संविधान बन्ने बेला मृत्युदण्डको सजाय हटाउने बहसमा आफू पनि सहभागी भएको तर हटाउने निर्णय ठिक नभएको व्यक्तिगत धारणा राखेको सुनाउनु भएको छ।
7: अपराध साबित भइसकेपछि मृत्युदण्ड भन्छौ हामी कानूनी भाषामा, यो मृत्युदण्ड दिने सजाय जुन चाहिँ यो हटाइयो, यो मेरो व्यक्तिगत विचारमा चाहिँ यो ठिक होइन र मृत्युदण्ड दिनुपर्छ। कानूनको कठघरामा आइसकेर अन्तिम निर्णय भइसकेको छ भने र त्यो फैसला उपर त्यो निर्णय उपर चुनौती दिएर अगाडि बढ्न सक्ने चाहिँ अब लाई चाहिँ कानूनले अधिकार दिएको छैन भने त्यस्तो व्यक्तिलाई कानून बमोजिम कानून भएको प्रावधान बमोजिम मृत्युदण्ड दिनुपर्छ, त्यो प्रावधान नेपालको कानूनमा ल्याउनुपर्छ भन्ने म धारणाको मान्छे हुँ। विश्वको धेरै देशहरूको अध्ययन गर्दा हेऱ्यो भनेदेखि यही देशमा चाहिँ अब यो दिन नपाउनेछ, अब धेरै देशमा छ, अब के भन्नु अमेरिका जस्तो देशमा नै संसारभरमा मृत्युदण्ड दिनुहुँदैन, हल्ला हिँड्छ यताउता सारा गर्छ, उसको देशमा चाहिँ मृत्युदण्ड दिने व्यवस्था छ। त्यस कारणले अब कानूनमा अहिले यति बेला प्रावधान नभएको हुनाले फाँसी दिन त अब मिल्दैन होला, तर कानूनले हुन सक्ने उपल्लो दर्जा चाहिँ छिट्टोभन्दा छिट्टो तदारुखताका साथ यो चाहिँ अनुसन्धान गरेर यो चाहिँ कानुनी काट्नुपर्छ र कानुनको दायरामा ल्याएर उसलाई चाहिँ उपल्लो दर्जाको सजाय दिनै पर्छ भन्ने मेरो धारणा छ।
5: निरौलाले कानूनको संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न सकिने बताए पनि नेपाल बार एसोसिएशनकी निवर्तमान महासचिव अंजिता खनालले भने वर्तमान कानूनी व्यवस्थामा गरिमाका आफन्त र युवा आन्दोलनले उठाएको माग सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ।
8: यो फाँसी सजाय भनेको आन्दोलनले उठाएको विषय हामी लिन सक्दैनौ, किनभने हामीलाई इन्टरनेसनल लले प्रबन्ध नै गर्न सक्दैन होइन। उता हो नाबालकको हकमा हामीसँग छुट्टै कानून छ नि त, छुट्टै कानूनी व्यवस्था छ, त्यस कारणले गर्दा त्यही फौजदारी अपराध संहिताको चक अन्तर्गत नाबालक अन्डर द एजको बच्चाको हकमा चाहिँ छुट्टै व्यवस्था गरेको छ, त्यही व्यवस्थाले गर्ने हो। अब आन्दोलनले उठाएको वस्तुहरूलाई चाहिँ हामीले सम्बोधन गर्नलाई राज्यले कुनै कुनै तरिकाले सम्बोधन गर्ने ठाउँ आफ्नो ठाउँमा छ, तर जे मागेका छन् त्यो चाहिँ हामी दिन सक्दैनौँ, किनभने हामीलाई फाँसीको ल नै छैन, त्यो बनाउनै मिल्दैन, इन्टरनेसनल लले दिँदै दिँदैन। हामीले त्यो ललाई चाहिँ अनुमोदन गरिसकेका छौँ 1948 गरेका हो होइन, त्यस कारणले गर्दा त्यो चाहिँ मिल्दैन। तैपनि अब यो संवेदनशील विषय हो, अब नाबालक एउटा महिला बच्चा त्यस्तो संवेदनशील तरिकाले मरेको पनि छ, त्यसको हकमा चाहिँ राज्यले केही न केही क्षतिपूर्तिको हकमा व्यवस्था गर्थ्यो, अनुसन्धान पाटोलाई अगाडि बढाउन सक्यो होइन, छिटो यसलाई चाहिँ न्याय निरूपणमा अगाडि लान सक्छ। त्यसले गर्दा चाहिँ यो विषयवस्तु भनेको चाहिँ हामीले भएकै कारण व्यवस्था अन्तर्गत नै चल्नुपर्छ भनेर लाग्छ मलाई।
4: प्रधानमन्त्री बालेन्द्र शाह आज पोखराबाट सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको छ। हिजो काठमाण्डबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह कास्कीको माछापुर्से गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा एक रात बिताएर सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको हो। मुस्ताङ जाने सड़क म्याग्दीको बेनी जोमसोम खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरूद्ध भएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 सुके बगर र म्याग्दीकै रघुगंगा गाउँपालिका 2 बैसरीमा लेदोसहित पहिरो खस्दा प्रधानमन्त्री शाहको यात्रा अन्यलमा परेको थियो। यद्यपि दुवै पहिरो हटाएर बाटो सुचारू भएपछि प्रधानमन्त्री शाह चढ़ेको गाड़ी अगाडि बढ़ेको थियो। आज दिउँसो करिब 3 बजेतिर मुस्ताङमा पाइला टेक्नुभएका प्रधानमन्त्री शाह अहिले सदरमुकाम जोमसोमस्थित एक होटलमा बस्नु भएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले औपचारिक रूपमा जानकारी नभएको उहाँले सुनाउनुभयो। प्रधानमन्त्री शाह आज जोमसोममा बसेर भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भूषालले बताउनुभयो। उहाँको भ्रमणलाई लिएर मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
5: रासोपाभित्रको आन्तरिक द्वन्द देखिएपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालिन सरकार पाँच वर्ष नटिक्ने दावी गर्नुभएको छ। पार्टीको तनावले प्रधानमन्त्री बालिन मुस्ताङ गएको मौका छोपेर आज भक्तपुरको नगरकोटमा आयोजना गरिएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत भए पनि बालिन सरकार पाँच वर्ष नटिक्ने दावी गर्नुभएको हो। संविधान मिचेर बनेको अहिलेको सरकार ढालेर लोकतन्त्र फिर्ता ल्याउने ओलीको अठोट छ।
9: सरकार बनेका दिन पहिलो निर्णय केपीओलीलाई गिरफ्तार गर्ने भन्ने निर्णय गरेर रातभरि लगाएर बिहान पख गिरफ्तार गर्यो। मलाई गिरफ्तार किन गरेको भने उसलाई थाहा छ, मैले यस्ता बारुला मात्र होइन कति अधिकार कति वर्ष थाहा छ। त्यस कारण यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि लाग्छ। तर अरूलाई तर्साउनका लागि केपीओलीलाई त समातेर चाहिँ थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउनु।
5: नेपाली जनतालाई डर त्रास देखाउने सुकुम्बासीले बाँच्न नदिने षड्यन्त्र गरिएको ओलीको टिप्पणी छ। सरकार बनेकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरेर अरूलाई तर्साउन खोजिएको आरोप पनि उहाँले लगाउनुभयो।
9: आजको आवश्यकता हो, आजको राष्ट्रिय राजनीति हो, प्रतिगमनबाट देश फर्काउनु, प्रतिगमनकारीहरूलाई पराजित गर्नु, अपहरित लोकतन्त्र फिर्ता ल्याउनु, मिचिएको संविधानलाई बीचमा नदिनु, फेरि ल्याउनु र सुशासन र विकासको बाटोमा देशलाई फेरि अगाडि बढाउनु। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, स्नेह सम्बन्ध, पराष्ट्र सम्बन्ध, यो सबै कुरालाई फेरि ट्र्याकमा ल्याउनु।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पूर्व प्रधानमन्त्री ओलीकै बोलीमा बोली मिलाएर रासोपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। नेकपाको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको हो। 2062-63 को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रासोपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दावी छ। त्यति मात्र होइन, उहाँले अहिलेको सरकार तानाशाहले चलाएको टिप्पणी समेत गर्नुभयो।
10: हामी गर्छौँ भने जुन बस फेरि छन् ती बस पाए केही पनि होइन। वास्तवमा नेताहरूले एउटा अर्को यस्तो मुखी अहिले शासन गरिरहेको छ जसले देशलाई तानाशाहीकरणको दिशातर्फ लगिरहेको छ।
5: एमाले आत्मसात गरेको मदन भण्डारीको जबज पनि पुँजीवादी जनवाद भएको दावी गर्नुभएको छ। उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढ़िरहेको पनि आरोप लगाउनुभयो। सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ। सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दावी गर्नुभयो।
10: अगाडि ल्याएको जुन नीति कार्यक्रम ल्यायो त्यसले आम जनता तल्लो गरेका जनताको हितमा एउटा पनि छैन। नीति सबै माथिल्लो वर्गको हितमा ल्याएको छ। बजेट ल्यायो जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ। यो कर भारहरू यति धेरै कर भारहरू अहिले जनतामा चाहिँ थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ। त्यसो हुनाले यति बेलाको अवस्थामा वर्गीय रूपले यो मुख्य प्रतिद्वन्दी शक्तिको रूपमा चाहिँ अग्रसर आएको छ।
4: रासपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर अध्यक्ष बन्नुभएका सन्तोष परियारले पनि खनालले जस्तै टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आयोजित आफ्नो पार्टीको युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनु भएको हो। अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरीब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो। बजेटले आम नागरिकमा आशा जोगाउन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पार्नुभयो।
11: यो ठक्का आँखी यो बजेट वामपन्थीहरूको होइन, यो बजेट गरिबहरूको होइन भन्ने मान्छेले शासन गरेको बेला तपाईँ भाइ हामी भाइले बोकिँदै हामीले गर्ने आन्दोलन हामीले लाने ती गरिबहरूकै लागि हो, निमुखाहरूकै लागि हो, कमजोरहरूकै लागि हो। यसरी फेरि त्यो सामान्य रूपमा बस्ने सबैको लागि त हुँदैन हो, तर मुख्य रूपमा राज्य निर्माण लागि।
4: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएफएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवनभर।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 रूपियाँ वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका हुन्। यद्यपि परिषदले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धि विकास पेशागत तथा सामाजिक सुरक्षा आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ वृद्धि भएको छ। यससँगै ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
3: मेडिकल व्यवसायी दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुधी सहमति भएको छ। आज प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान र नेपाल सरकार बीच सहमति भएको हो। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता लिएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोली बीच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता औषधौ उपचार खर्च निवृत्ति भरण रकम र तलब खाता सञ्चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने लघुवित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागका विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने लगायत विषयमा सहमति भएको छ।
4: संसदमा जान नसकेका नेपाली कांग्रेसका शीर्ष नेताहरू भने पार्टीको आन्तरिक किचौलो मिलाउन दिनरात लागेका छन्। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्केसँगै थप दबावमा पर्नु भएको छ। देउवा समूहले 15 महाधिवेशन सार्न माग गर्दै सर्वोच्च गएपछि उपसभापति शर्माले अदालतको बाटोभन्दा पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नु पर्नेमा जोड़ दिनुभएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा आज आयोजित कार्यक्रममा उहाँले मंगसिर भन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार कांग्रेससँग नरहेको बताउनु भएको हो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टी कार्यालयको मात्र होइन हृदयको ढोका खुल्न पनि तयार रहेको बताउनुभयो।
5: नेपाली कांग्रेस पार्टीको असोज 16 शुरू हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा शुरू भएन भने मंगसिर भन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उप गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रा सबै नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर कांग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौं।
3: नेपाली कम्युनिष्ट पार्टीकी नेत्री यशोदा गुरूङ सुवेदीले पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सड़क संघर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले अहिले आन्दोलनका लागि सड़कमा धेरै मुद्दा देखिएको बताउनु भएको हो। नेत्री सुवेदीले संगठनात्मक प्रक्रियालाई यथाशक्य चाँडो सम्पन्न गरी सरकारका जनविरोधी कदम विरूद्ध जनताको आवाज लिएर सड़कमा निस्कन कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टीको आवश्यकता अनुसारको खबरदारीका लागि सड़कमा उत्रन संगठन सधैं तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: काठमाडौँ उपत्यकाबाट जाने फोहोर रोकेर बन्सरी डाँडाका स्थानीयले आन्दोलन थालेका छन्। फोहोर व्यवस्थापन वैज्ञानिक नहुँदा आफूहरू विभिन्न रोगका शिकार हुन बाध्य भएको भन्दै स्थानीयले आन्दोलन थालेका छन्। आज बिहान फोहोर बोकेका गाड़ी एक घण्टा रोकेका उनीहरूले माग सम्बोधन गर्न 15 दिनको अल्टिमेटम दिएका छन्। 15 दिनभित्र माग सम्बोधन नभए फोहोर पूर्ण रूपमा रोक लगाउने उनीहरूको चेतावनी छ। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन हुनुपर्ने लगायत विगतका सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित 21 वटा पालिकाको फोहोर सिस्टोल बन्सरी डाँडा लैजाने गरिएको छ।
2: जनकपुर धामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ। गुठी संस्थान जनकपुर धामका प्रमुख किशोर कुमार झाका अनुसार जनकपुर धाम चार स्थित पेठिया बजार नजिकै गोरधोई पोखरीबाट आजदेखि अतिक्रमित संरचना हटाउन शुरू गरिएको हो। संस्थानले पटक पटक सूचना जारी गरी संरचना आफै हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो।
3: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द बारे 35 दिने सूचना जारी गरेको छ। विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयले 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नवराज ढकालले चित्त बुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताउनुभयो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। नेपाल सहित 75 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिजा नीति अदालतले खारेज गरिदिएको छ। रोइटर्सका अनुसार म्यानहट स्थित अदालतकी न्यायाधीश जेनेट भगार्सले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति खारेज गरिदिनु भएको हो। आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लीगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटी टीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिजा प्रयोजन

0: मामिलामा कड़ा नीति खारेजको आदेश आएको हो। उक्त नीति गैर कानूनी रहेको र त्यसले संघीय आप्रवासन कानूनको उल्लंघन गरेको फैसलामा भनिएको छ। यसैबीच इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तेहरान विरूद्ध घोषणा गरिएको नयाँ तथा कड़ा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ। आज विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनले अन्य स्वतन्त्र राष्ट्रलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाउनु भएको हो। अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक व्यावसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै अहिलेसम्मकै कड़ा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेपछि इरानको यो कड़ा प्रतिक्रिया आएको हो।
1: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड द टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले पराजित भएको हो। नेपालले जीतका लागि दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसन आलम 52 रन बनाएर नट आउट रहे भने आरिफुल इस्लामले अभिजित 34 रनको योगदान गरे। नेपालका लागि एकमात्र विकेट सहाब आलमले लिए। यसअघि अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित विश्व ओभरमा 9 विकेटको क्षतिमा 100 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 46 रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झना लायक प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि रिपन मण्डलले एक्लैले 4 विकेट हात पारे।
0: र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले चितवन राइनोजबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। चितवनले राजालाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जनाएको हो। राजा अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका अलराउण्डर खेलाड़ी हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन्। त्यस्तै विश्वका विभिन्न प्रमुख टी20 प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएका छन्। उनको अनुभव अलराउण्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सीजनका लागि तयार भइरहेको टोलीलाई थप मजबूत बनाउने चितवनले भनेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गरिमा हत्याको 5 दिनपछि सरकारले बल्ल थाल्यो परिवारसँग वार्ता। मृत्युदण्डको सजाय माग गर्दै विभिन्न शहरमा विरोध प्रदर्शन।
0: पहिरोले अवरोध गरेपछि प्रधानमन्त्रीलाई मुस्ताङ पुग्न ढिलाइ। भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम।
1: दुर्गप्रसाईको समूह र सरकार बीच 14 बुधे सहमति। पारिश्रमिक बढ़ेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित।
0: ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति अदालतबाट खारेज। इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको कड़ा आलोचना।
1: र टप एण्ड टी20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले चितवनबाट एनपीएल खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781 171

0: 8724 himalayaswater.com.np लगइन गर्नुहोस्।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य

0: दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: भुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। नागरिकलाई संसद र सांसदप्रति र सांसद र संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
1: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, हामीले खबरदारी गर्थ्यौँ, यो ठाउँमा यो छ है, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर सांसद भन्ने चिज के भयो भने, हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चीजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। पहिला चाहिँ हामी चाहिँ मिडिया मार्फत पुर्याउँथ्यौँ लेखेर, अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
0: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको जनताको प्रश्न सुन्न चाहिँ सजिलो?
1: प्रश्न गर्न सजिलो, धेरै सजिलो, प्रश्न गर्न धेरै सजिलो, तर चाहिँ यो त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
0: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाई, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
1: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने, त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु, उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ, त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने, संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने अब रुलिङ पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन, तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो, अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देखाउनु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइराख्नु भएको छ।
0: सत्ता पक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब छ?
1: सत्ता पक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने, सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने, त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि, त्यो सांसदले मैले यो गर्न हुन्छ, मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त,
0: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको
1: हुन्छ, यो कस्तो छ, कस्तो कति तपाईँले कस्तो, तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने, कुनै साथीहरूले कहिले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु हो,
0: कोही कोही साथीहरू फेरि उठेर हिँडिदिने त्यस्तो खालको पनि सुरु
1: हुन्छ। तपाईँको कस्तो हुन्छ भने, मान्छेको व्यवहार हुन्छ कि, कोही मान्छे कुनै कुरा राख्दाखेरि रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ,
0: भनेको सबै सांसदको भूमिका अहिले सबै ठिक छ
1: एकदम ठिक छ। अब कस्तो हो भने, अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त, तपाईँको मोटरसाइकल, गाडी, सबै चिजको प्रेन, सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक, त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
0: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ?
1: एकदम यस्तो हुन्छ, अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला, मेरो राज्य, मेरो देश, मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला, किनभने त्यहाँ सुन्नुहुन्छ नि त, सुन्नुहुन्छ बोलेको होइन।
0: कति घन्टा लाग्छ तयारी गर्न संसद बैठकमा जान?
1: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि, अब तपाईँलाई हाँसो लाग्ला होइन, धेरै साथीहरूलाई मैले नढाँटेर भन्छु होइन, म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल

0: विषय छ कि हामीले तपाईँको चाहिँ कल्पना नगरेका कुरा म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो होइन अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 वटा कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ टेब्लो भइसक्यो अब 7-8 वटा चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ 3-4 वटा त पास गरिसक्यौँ खनिज पास गर्यो होइन अब त्यो समितिमा के अरे भइसक्यो होइन मानव बेचबिखान तथा सर्वसाधारण नियन्त्रण ऐन 2064 अब हिजो मात्रै बाल बालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ
1: त्यो प्रतिनिधि सभाबाट पारित भयो अब समितिमा जाने
0: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो अब त्यसमा चाहिँ के भन्छ अरे
1: संशोधनको
0: लागि चाहिँ गएको छ त्यो त्यसैले यो त पढ्न त पर्यो नि त पढ्न पर्यो त्यसैले धेरै तयारी गर्नुपर्छ
1: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ
0: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन अब कस्तो भयो भने अब चाहिँ संसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन् सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग ज्वरोमै हुँदाखेरि तपाईँले कुरा उठाइहाल्नु सोकियो संसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग होइन तर एउटा कुरा चाहिँ के हो भने संसदले एउटा संसद अहिलेको पार्लियामेन्ट छ नि अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गर्ने त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने संसदलाई अलिक सहयोग चाहिँ हुन्छ
1: तपाईँ अब कानून पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले स्वकीय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ घर परिवार
0: त्यसमा चाहिँ कानून पढेको भइदिए धेरै राम्रो हुँदैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले हाम्रो संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 वटा बिलमा चाहिँ छलफल हुन्छ क्या विधेयकमा छलफल हुन्छ अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि संसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला किनभने त्यहाँ संसदमा गएर हचुवा के अरे मनको बडास मनको के अरे भाव भोग के अरे भाव त पोखेर त भएन त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है भारतमा यो छ फलाना ठाउँमा यो छ अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो
1: पछिल्लो समयमा
0: अब बिजनेस कस्तो भइदियो भने कहिले काहीँ त तपाईँले सुन्नुहुन्छ नि 9 बजे 10 बजेसम्म तपाईँको चाहिँ हाउस चल्छ अनि संसद 10 बजे फर्किसकेपछि ऊ खाना खान्छ मान्छे हो नि त सुत्न पर्यो भात खान पर्यो होइन निदाउन पर्यो होला नि त त्यसरी गाह्रो छ नि त अब तपाईँको मानव बेचबिखानको हामी छलफल गऱ्यौँ होइन मानव बेचबिखान नियन्त्रण ऐन 2064 हामी छलफल गऱ्यौँ होइन अब मानव बेचबिखान ऐन मानव बेचबिखान के अरे मानव बेचबिखान विरुद्धको ऐनमा छलफल गरिरहँदा हामी त पुरानो कुरा गर्दा हो नि त अब तपाईँको सुन्दै हुन्छ नि डिम्ब बेचेको केस आयो है अब डिम्ब बेचेको केस घटना यो पनि मानव बेचबिखान हो भन्ने त इन्टरनेसनल प्र्याक्टिस भयो तर हाम्रो बिल त छैन
1: भनेपछि सांसदले मेहनत चाहिँ धेरै
0: हद भन्दा मैले भने नि फेरि रिपिट गर्छु मैले स्टुडेन्ट लाइफमा यति धेरै अध्ययन चाहिँ गरिनँ
1: तर अहिले पछिल्लो समयमा प्रविधिले निकै साथ दियो भनेर सांसदहरू खुसी नै हुनुहुन्छ तपाईँलाई कस्तो कतिको
0: अब
1: तपाईँ सहयोग कि असहयोग
0: एआईको कुरा गर्नुहुन्छ भने एआई पनि कस्तो छ भने नि एआई पनि एउटा चाहिँ अब कृत्रिम बौद्धिकता त हो तर त्यो सबै कुरा राइट भन्छ भन्ने पनि त होइन नि त
1: अब त्यसो भए अहिलेको अवस्थामा तपाईँको टिप्स के हो यदि सांसद कसैले एआईको सहारा लिँदै हुनुहुन्छ भने उहाँले के कुरामा चाहिँ ध्यान दिनु भएन भने उहाँ चिप्लिने
0: एउटा चाहिँ के हो भने एआईले एआई भने कृत्रिम के अरे बनाएको चिज हो उसले चाहिँ कहिलेकाहीँ के हुन्छ भने रियल फ्याक्ट कुरा चाहिँ रिड गर्न नसकेर अर्को कुरा भन्दै हुन्छ जस्तै मैले आफै पनि अनुभव गरेको छु मानव बेचबिखान ओसार पसार नियन्त्रण ऐन भन्ने जुन छ नि त्यसलाई टाइप गर्ने भने 3-4 थरी आउँछ के एउटा चाहिँ तपाईँको नेपाल कानूनको लागि नेपाल कानून पत्रिका सुप्रिम कोर्टको वेबसाइट आउँछ है अर्को चाहिँ नेपाल ल कमिसनको आउँछ अरू चाहिँ पत्र पत्रिकाहरू अरू थुप्रो आउँछ फेसबुकको पनि आउँछ नि त त्यसले त सबै सरलक्कै ल्याउँदैन हो नि अनि हामीले चाहिँ के हेर्ने भन्ने त ख्याल गर्नु पर्यो नि त त्यो चाहिँ हामीले जरुरी छ त्यसै जस्तै नेपाल ल कमिसन हो भने त नेपाल सरकारको वेबसाइट हो नि त होइन नेपाल कानून परिषदको वेबसाइट हो त्यो त्यो चाहिँ के भन्छ अरे त्यो चाहिँ 28 संस्था हो त्यो चाहिँ 28 हुने भयो होइन त्यसै चाहिँ सुप्रिम कोर्टको चाहिँ हुने भयो तर चाहिँ कतिपय कुरा पत्र पत्रिकाहरूका कुरा कुनै हुन्छ, पत्र पत्रिका लेखेका कुरा फेरि सबै कुरा के अरे पत्र पत्रिका लेखेका कुरा पनि सही के अरे गलत हुन्छन् भन्ने होइन, तर अहिलेको जुन जुन मिडियाको वेब छ नि, मेन स्ट्रिम अरू अरू वेब छ नि त, किन गलत व्याख्या पनि गरिदिया हुन्छ नि त, गलत व्याख्या गरिदिएर राखिदिएको गुगलमा पनि त आउँछ नि त, त्यो चाहिँ चिन्न सक्नुपर्छ भन्ने।
1: अनि जनतासँगको सम्बन्ध सुमधुर राम्रै छ कि अथवा
0: एकदम गजब छ अहिले होइन,
1: तपाईँलाई भेट्नु पर्यो, कुरा गर्नु पर्यो भने के गर्छ?
0: अब यस्तो छ, अब भेट्ने प्रविधि छ, पहिला चाहिँ अब फिल्डमा म चाहिँ कस्तो छ भने संसद चाहिँ स्थगित हुने बित्तिकै म चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा कुदी नै हाल्छु।
1: पाँच दिनको लागि स्थगित भएको छ तपाईँ?
0: अब यो यसपटक जान सकिँदैन यो पाँच दिन होइन, किन ढाँटो किन जान सकिँदैन भने तपाईँको धेरै चाहिँ बिलहरू छ होइन, त्यो हेर्न पर्यो, पढ्न पर्यो, विज्ञहरूसँग सोध्न पर्यो, अब त्यो गर्नुपर्छ, नत्र म त्यहाँ गएँ भने म घर कहिले पनि बस्दिनँ होइन। अब त्यो तपाईँले अघि पनि भन्नु, मेरो फिल्ड के भयो भने पत्रकारिता ब्याकग्राउन्ड भएको कारणले पत्रकार चाहिँ घरमा कहिले पनि बस्दैन, ऊ घरमा बस्यो भने त्यो चाहिँ के भन्छ अरे थुनिएको महसुस गर्छ, त्यसैले मेरो बानी के भयो भने घरमा चाहिँ सुत्ने खाने अनि एकछिन मान्छे भेट्ने अनि फिल्डमा कुदिहाल्यो, त्यसैले चाहिँ मेरो भेट्ने क्रम चाहिँ एकदम मेरो तीव्र छ।
1: त्यो भेट बाहेक अप्रत्यक्ष रूपमा फोन गर्नु पर्यो भने त्यस्तो पनि तपाईँलाई सजिलो छ?
0: अब यो फोनको कुरा गर्नुभयो होइन, अब तपाईँको अब यो रेडियो यो टेलिभिजन तपाईँको सञ्चार माध्यमबाट चाहिँ के भनौँ होइन, अहिले त अब तपाईँको चाहिँ तपाईँलाई म एउटा दुई तिनवटा घटना सुनाउँछु, तपाईँ अजीब पर्नुहुन्छ। तपाईँ कस्तो हुने रहेछ भने नि, मलाई चाहिँ एकजना मान्छेले अस्ति फोन गर्नुभयो, पाँचौं महिनापछि फोन गर्नुभयो, उहाँले मलाई फोन गर्नुभयो, फोन गरिसकेपछि मलाई के भन्नुभयो भने, ओहो तपाईँको फोन त त्यही रहेछ, तपाईँको फोन पनि उठ्यो। मलाई त के लागेको थियो भने तपाईँ चुनाव जितिसकेपछि तपाईँले फोन नम्बर पनि चेन्ज गर्नुभएको होला, तपाईँको फोन चेन्ज नभए पनि तपाईँको फोन उठ्दैन होला भन्नु चाहिँ थियो, भने तपाईँको भनेको त अब पहिलाका विगतका चाहिँ डिफरेन्स के अरे लिडर र चाहिँ पिपुल बिचको डिफरेन्स कति थियो भने यही कुराले थाहा पाइन्छ कि। अब भाइबरमा फोन आउँछ होइन, तपाईँको त्यो के भन्छ अरे त्यो के अरे वाट्सएपमा चेन्ज, फेसबुक म्यासेन्जरमा फोन आउँछ होइन, मोबाइलमा फोन आउँछ, फोन यति धेरै आउँछ, त्यो सकेसम्म उठाइन्छ होइन, सकेसम्म कलब्याक पनि गरिन्छ, यति गर्दा पनि यति धेरै सञ्चार माध्यम यति धेरै माध्यमबाट रेस्पोन्स गरिरहँदा पनि धेरैको गुनासो के आउँछ भने हाम्रो सांसदले फोन उठाएन चाहिँ हो। त्यसैले चाहिँ अब सञ्चार माध्यम यो चाहिँ यो अहिले चाहिँ यो के भन्छ अरे यो अहिलेको 21 औँ शताब्दीमा सम्पर्क गर्न चाहिँ सजिलो छ होइन, तर अब एकदम सजिलो छ, भौतिक रूपमै उपस्थित हुनुपर्छ भन्ने त छैन, तर मान्छे भौतिक उपस्थिति नै खोज्दो रहेछ, यो चाहिँ सत्य कुरा हो।
1: कहिलेकाहीँ जनताहरू रिसाउलान् कि भन्ने डर चाहिँ कतिको हुन्छ मानिस?
0: सबैभन्दा डरै त्यही त हो नि, यो मान्ने भने किनभने उहाँहरूले अमूल्य भोट दिएर जिताइसकेपछि फलानु मान्छे नरिसाइदिए हुन्थ्यो भन्ने त डर हो, सबैभन्दा डरै त्यही हो कि। मसँग एउटा लिडरसँग यदि त्यो डर छ भने त्यो कुशल लिडर हो भन्ने पनि लाग्छ मलाई।
1: अनि अहिले हालसालै तपाईँले बर्दियाको बाँसघटीबाट एकजना व्यक्ति विदेशमा गएको अलपत्र परेको र तपाईँले संसदमा आवाज उठाएका कारण सरकारको अग्रसरतामा चाहिँ उद्धार भयो होइन?
0: हो, त्यस्तै के हो भने त्यो बाँसगढी नगरपालिका वार्ड नम्बर 2 अमुइया गाउँको हुनुहुन्छ, उहाँ होम बहादुर नेपाली हुनुहुन्छ, उहाँ चाहिँ दुबई जानुभयो, दुबई गइसकेपछि उहाँ ठगिनुभयो, उहाँको नामबाट ब्याङ्क एकाउन्ट ब्याङ्कबाट लोन लियो र लोन लिने मान्छे भागिदिएपछि उहाँ जेलमा जानुभयो होइन, जेल गइसकेपछि मैले चाहिँ पार्लियामेन्टमा कुरा उठाएँ, पार्लियामेन्ट कुरा उठाएपछि नेपाल सरकारलाई चाहिँ उहाँको उद्धार गर्यो। अब तपाईँलाई एउटा चाहिँ अब यो तपाईँको रिपोर्टर यदि बाँके बर्दियामा हुनुहुन्छ भने म तपाईँलाई यो निवेदन गर्छु, त्यो घटना सार्वजनिक भइसकेपछि मलाई अहिले कम्तीमा 30-40 जना बर्दियाका मान्छे मात्रै विदेशमा चाहिँ कोही जेल गएको, कोही इल्लिगल भिसामा गएर चाहिँ दुःख पाएको, यहाँसम्म कि कम्बोडियामा पनि 5 जना मान्छे चाहिँ हराइरहेको भन्ने चाहिँ हिजो चाहिँ एसएमएस आयो। यति धेरै मान्छे विदेशमा कम्बोडिया जस्तो ठाउँमा हेर्छ, कम्बोडियामा पनि 5 जना कि 7 जनाको लिस्ट चाहिँ जेलमा हुनुहुन्छ भनेर एजनपुरमा यति धेरै मान्छे चाहिँ यो त्यो घटना प्रकाश के अरे सार्वजनिक भएपछि यति धेरै मान्छे चाहिँ विदेशमा चाहिँ जेलमा रहेको खबर आइरहेछ कि, त्यो चाहिँ तपाईँहरूले पनि यो के अरे चाहिँ अब सञ्चार माध्यमबाट उठाउनु पर्यो भन्ने मलाई लाग्छ। म तपाईँलाई सहयोग गर्नुपर्छ भने त्यो के भन्छ अरे मलाई आएका एसएमएसहरू म तपाईँको रिपोर्टरलाई वा तपाईँलाई उपलब्ध गराइदिन सक्छु।
1: अनि यो चाहिँ कस्तो कसरी रहेछ त, एउटा सांसदले कसरी उद्धार गर्नको लागि सहयोग गर्दो रहेछ?
0: कस्तो छ भने यो कसरी हो भने
1: तपाईँले कहाँ कसैलाई भन्नुहुन्छ कि अथवा आफै लाग्ने?
0: होइन, यस्तो छ, सफ्टवेयर छ है, त्यो एउटा सफ्टवेयर वेब के अरे एप्स छ, तपाईँको वैदेशिक रोजगार विभागको एउटा वेबसाइट छ होइन, उहाँहरूले आफै पनि गर्न सक्नुहुन्छ त्यो।